0: भोटेकोशी बाढीपछि यो आयोजनामा कार्यरत अझै 458 जना सम्पर्कविहीन रहेको बताइएको छ। भोटेकोशी बाढीमा परि ज्यान गुमाएर काठमाडौँ ल्याइएका 281 जनाको शव काठमाडौँको गोकर्णेश्वरमा व्यवस्थापन गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता दान बहादुर थापाका अनुसार काठमाडौँको गोकर्णेश्वर सात दक्षिण ढोका वन क्षेत्रमा जमिन मुनि गाडेर सुरक्षित व्यवस्थापन गरिएको हो। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले रसुवाको भोटेकोशी बाढी पछिको राहत उद्धार पुननिर्माण तथा पुनर्स्थापनाको काम थप प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको छ। सचिवालय बैठकपछि पत्रकारहरूलाई जानकारी गराउँदै पार्टी प्रवक्ता जगदीश खरेल,
1: भोटेकोशीको बाढी त्यस पछाडि खोजी उद्धार राहतको सन्दर्भमा के कति र कसरी काम भइरहेको छ भनेर सरकारबाट प्रतिनिधित्व गर्नुभएका पार्टीका समेत पदाधिकारी तथा सदस्यहरूसँग समेत काम कारवाहीको बारेमा समीक्षा भएको छ र उहाँहरूले खोजी उद्धार र राहतको काम चाहिँ प्रभावकारी ढङ्गले अगाडि बढेको र अझै पनि खोजीका केही कामहरू र राहतका कामहरू अगाडि बढिरहेको र पुनस्थापना तथा पुननिर्माणको पनि तयारी सँगसँगै भइरहेको जानकारी दिनुभएको छ। प्रभावितहरूको सन्दर्भमा अब जे जति जसरी गर्नुपर्ने हो त्यसमा कुनै पनि कमजोरीहरू नहोस् भन्ने पार्टीले चाहिँ आग्रह गरेको छ। पहिचान हुन नसकेको शवहरूको डिएनए परीक्षण छिटोभन्दा छिटो सम्पन्न हुनु पर्यो। पीडित परिवारले उहाँहरूलाई राहत महसुस हुनु पर्यो, उहाँहरूलाई दिने सहयोग र सेवा छिटो हुनु पर्यो भन्ने कुराहरू रहेको छ भने मृत्युको प्रमाणपत्र दिने कुराहरू अथवा त्यो डिक्लेयर गर्ने कुराहरूमा परिवारको सहमति भएको अवस्थामा
0: मनास्लोमा हिम पहिरोमा पुरिएर दुईजनाको ज्यान गएको छ। भारतीय मूलका जर्मन नागरिक ध्रुवज्योति गुहा र उहाँका सहयोगी फोर्सेम्बा शेर्पाको मृत्यु भएको हो। मखालु एडभेन्चर मार्फत मनास्लो आरोहणका लागि गएका दुवैको तेस्रो आधार शिविरमा हिम पहिरोमा पुरिएर मृत्यु भएको एडभेन्चरका प्रबन्ध निर्देशक मोहन लम्सालले जानकारी दिनुभएको छ। अब खबर फटाफट।
2: रसुवा बाढी पीड़ितको पुनर्निर्माणमा एकीकृत आवास विकास अघि बढ़ाउन विज्ञको जोड़, जोखिम पहिचान, वैज्ञानिक भू अध्ययन र सार्वजनिक निजी साझेदारी मार्फत सुरक्षित बस्ती निर्माण गर्नुपर्ने सुझाव। इन्द्रजात्राका लागि भक्तपुरमा वर्षौंपछि लाखे नाच शुरू, लाखे डोलबाट निकालियो लाखे। नेवार समुदायको धार्मिक सांस्कृतिक परम्परा जोगाउँदै असोज 8 गते भक्तपुर नगर परिक्रमा गराइने। भोजपुरको सानो दुम्मामा विशेषज्ञ सहित निशुल्क पशु स्वास्थ्य शिविर, 1270 पशु पंक्षीलाई सेवा। लम्पी स्किन सहित विभिन्न रोगको औषधि वितरणसँगै किसानलाई पशु स्वास्थ्य र जैविक सुरक्षा बारे परामर्श। तानसेनको मध्यकालीन पहिचान स्थापित गर्न पुराना सम्पदा, बस्ती र जीवनशैलीको खोज अनुसन्धान अघि बढ़ाइने। युनेस्को सम्भावित सूचीमा रहेको तानसेनलाई विश्व सम्पदा सूचीमा लैजान अभिलेखीकरण, संरक्षण र दीर्घकालीन योजना बनाइने। रसुवा भोटेकोशी बाढीपछि मुस्ताङको पर्यटनमा असर, भदौमा पर्यटक आगमन 47.78% घट्यो। आन्तरिक र सार्क मुलुकका पर्यटक आगमनमा ठूलो गिरावट। शरदयामको धौलागिरी आरोहणका लागि विदेशी पर्वतारोही आधार शिविर पुग्न थाले। 30 जना आधार शिविरमा बाढी पहिरोले पदमार्ग क्षतिग्रस्त भएपछि हेलिकप्टर र वैकल्पिक मार्गको प्रयोग बढ़्यो।
0: र राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई युवा खेलकुद तथा सशक्तिकरण विभागको उपप्रमुखको जिम्मेवारी दिएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: यो PFBS गोर्खा रेडियो हो।

छो जिंदगी भरी कति साड़ो कति बाड़ो जिंदगी भरी जिंदगी।

पृथ्वी कहाँ कहाँ उड़ी छौ जिंदगी भरी जिंदगी।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: बाइस करोड लगानीमा निर्माण भएको बुटवल बधशाला सञ्चालनमा नआउँदै विवादमा परेपछि अहिले घाँसे मैदानमा परिणत भएको छ। यो बधशालामा लुम्बिनी प्रदेशका धेरै बाख्रा पालक महिलाको पनि लगानी छ, तर बधशाला सञ्चालन हुन नसक्दा लगानी डुब्ने चिन्ता थपिएको छ। बुटवलबाट छवि पाण्डे।
4: 5,000-10,000 राख्ने धेरै थिए, अब त्यहाँ बस्छला हाम्रो चल्छ, हाम्रो हामीलाई मुनाफा हुन्छ भनेर हामीले सेयर हालेको थियौँ। त भयो
5: रूपन्देहीको सैना मैना नगरपालिका दुई स्वरोलेखी जुना केसी बुटवलमा बसशाला बनाउने र त्यो बसशालामा आफू जस्तै महिला दिदी बहिनीले पालेका खसी बोका बिक्री हुने आश्वासनमा गरेको लगानी खेर भएको सुनाउँदै धेरै पैसा लगानी गरेका महिला दिदी बहिनीले सेयर रकम फिर्ता पाएका छन्। तर 2,000-3,000 लगानी गरेका महिला दिदी बहिनीहरू सेयर रकम फिर्ता माग्न समेत गएनन्। मोहन सामुदायिक सहकारीकी उपाध्यक्ष लक्ष्मी गैरी महिला दिदी बहिनीले पालेका खसी बोका बिक्री हुने आशामा आफ्नो सहकारीका दिदी बहिनीले बसशालामा लगानी गरेको बताउनुभयो।
6: गर्ने होला भन्दै हामी त्यसरी बस्दाखेरि बस्दै लाग्यो भनौँ, पैसा पनि भएन, भएसम्म हुन्थ्यो भने राम्रै हुन्थ्यो गरौँला भनेर अब गरिआओ सर। अब खसी बोकाको लागि नै हामीले काम गरेको के त्यो होइन, त्यहाँ भयो भने राम्रो भयो भने बस्ताला खुल्यो भने त हामीलाई पनि अलिकता महिला दिदी बहिनीलाई उकास्न सकिन्छ भनेर त्यसरी अब आबद्ध भयो के र सोचे जस्तो भएन।
5: बुटवल उपमहानगरपालिका रूपन्देही मासु व्यवसाय संघ र महिला दिदी बहिनीको सहकारी सञ्चालक समिति बनाएर बसशाला सञ्चालन गर्ने सहमति भए पनि पछि बुटवल उपमहानगरपालिकाले एकलौटी रूपमा बसशाला सञ्चालन गर्न मुक्तिनाथ लाइभ स्टकलाई ठेक्का दिएपछि सहमति तोडिएको र बसशाला सञ्चालनमा समस्या आएको हो। बसशाला सञ्चालनको ठेक्का लिएको मुक्तिनाथ लाइभ स्टकका सञ्चालक उमेश आचार्यले आफूले ठेक्का लिए पनि व्यवसाय नगएपछि आफूहरू घाटामा गएकोले बसशाला नै बन्द गरेको दावी गर्नुभयो।
7: मेलमिलाप भयो भने सम्भावना रह्यो, नभएदेखि अब त्यसलाई चाहिँ जसरी भयो एउटा टुङ्गो लाउनु पर्छ भन्नेमा गएको छौँ। सबै वातावरण बनाइदिन्छौँ अनि त्यो बाबत हामी त पैसा तिर्ने हो नि त, राम्रै पैसा तिर्नु पर्ने छ नि त। अब व्यवसाय त्यहाँ जाने वातावरण नहुने अनि हामीले नियमित रूपले पैसा तिर्न पनि नसकिने भएपछि सञ्चालन भएन।
5: बुटवल उपमहानगर बुटवलका मासु व्यवसाय र लुम्बिनी प्रदेशका बाख्रा पालक किसान बीचको साझेदारीमा बसशाला सञ्चालन गर्ने योजना बनेको थियो।
3: संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधि सभाको बैठक दिउँसो 1 बजे र राष्ट्रिय सभाको बैठक सभा 1 बजे बस्नेछ। प्रतिनिधि सभामा बाल बालिका सम्बन्धी संशोधन विधेयक पठाउने र राष्ट्रिय सेवा दल विधेयक पारित गर्ने प्रस्ताव पेश हुने सम्भावित कार्यसूची छ। राष्ट्रिय सभामा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिनुहुनेछ। साथै संक्रामक पशु रोग नियन्त्रण विधेयक पारित गर्ने प्रस्ताव पेश हुनेछ। संघीय संसदका तीनै संसदीय समितिको बैठक पनि आज बस्दैछ। कृषि तथा प्राकृतिक स्रोत समितिमा कृषि अनुसन्धान प्रणाली सुदृढीकरण बारे छलफल हुँदैछ। पूर्वाधार विकास समितिमा रसुवा नुवाकोट र धादिङमा बाढ़ी पहिरोले पुर्याएको क्षति र पुनर्निर्माण बारे छलफल हुनेछ। कानून न्याय तथा मानवाधिकार समितिमा भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा विपद व्यवस्थापन, मानवाधिकार संरक्षण र जलवायु न्यायबारे छलफल हुँदैछ। गत वर्ष भदौ 24 गते जिन्जी प्रदर्शनका क्रममा भएको आगजनीबाट क्षतिग्रस्त सिंहदरबारको ऐतिहासिक मूल भवनलाई रेट्रोफिट गरी सोही रूपमा पुनर्स्थापना गर्ने तयारी सरकारले गरेको छ। यसका लागि विस्तृत क्षति मूल्याङ्कन र रेट्रोफिट डिजाइनको काम परामर्शदाताबाट सकिसकिएको छ। अब यो डिजाइनमा पुरातत्व विभागको सहमति लिने प्रक्रिया अघि बढ़ाइएको छ। सहमति पाए लगत्तै मन्त्रालय मार्फत बहुवर्षीय खरिद प्रक्रिया अघि बढ़ाई असोज महिनाभित्रै निर्माणको ठेक्का आह्वान गर्ने लक्ष्य सरकारले राखेको पूर्वाधार विकास मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका वरिष्ठ डिभिजनल इन्जिनियर गणेश कर्माचार्यले जानकारी दिनुभयो। सिंहदरबारको मूल भवनको क्षति गम्भीर प्रकृतिको रहेको उहाँको भनाइ छ। कर्माचार्यका अनुसार आगजनीबाट प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय रहेको सिंहदरबार मुख्य भवनका पूर्वी, उत्तर र दक्षिणी मोहडा भवनमा बाहिरी क्षति मात्रै पुगेकाले यी 3 महडाको पुनर्निर्माण सम्पन्न हुने क्रममा छ। यसअघि 2072 सालको भूकम्पले क्षतिग्रस्त सिंहदरबारको यिनै उत्तर, दक्षिण र पूर्वी खण्डलाई नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्री प्रयोग गरी पुरानै स्वरूप नबिग्रिने गरी भविष्यमा आउन सक्ने सम्भावित भूकम्पीय जोखिम धान्न सक्ने गरी प्रबलीकरण गरिएको थियो। रसुवा, नुवाकोट, धादिङ र गोर्खामा आज भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। असोज 7 गते बिहानसम्म यी जिल्लाका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने भन्दै महाशाखाले सतर्क रहन आग्रह गरेको छ। वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्नुका साथै पहाड़ी क्षेत्रमा पहिरोको जोखिम बढ़न सक्ने जनाइएको छ। यस्तै बंगालको खाड़ीमा बनेको न्यूनचापीय प्रणालीका कारण असोज 8 देखि 12 गतेसम्म देशभर वर्षाको गतिविधि बढ़न सक्ने मौसमविदले बताएका छन्। न्याय परिषदको अध्ययन समितिले जिल्ला अदालत र उच्च अदालतका न्यायाधीशलाई कार्यबोझ बढ़ेको भन्दै 132 जना न्यायाधीश थप्न सुझाव दिएको छ। हवस्त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।
1: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: ફ્લાય BFBS
1: યુ BFBS ગોખા રેડિયો હો
0: ગોખા રેડિયો હો
3: नेपाली सेनासँग मिल्दो जुल्दो पोसाक दर्जनी चिन्ह र सैनिक संरचना प्रयोग गरेर ग्रीन आर्मी नामको समूह खोलेको विवादमा सर्वोच्चले सरकारसहित सेना र प्रहरीलाई समेत छलफलमा झिकाएको छ।
4: ग्रीन आर्मी नेपालको वैधानिकतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा परेको रिटमा सुनवाईपछि न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले छलफलका लागि सरकार सेना र प्रहरीलाई झिकाएको हो। यो प्रकरणमा आज सुनवाई भएको थियो। सर्वोच्चले अन्तरिम आदेश दिँदै प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, रक्षा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिल्ला प्रशासन काठमाडौँ, ग्रीन आर्मी नेपाल सहितलाई छलफलमा झिकाएको हो। अदालतले सैन्य भेषमा गतिविधि सञ्चालन गरेको ग्रीन आर्मीको दर्ता, सञ्चालन, पोसाक, दर्जा लगायतका विषयमा समेत लिखित जवाफ पेश गर्न आदेश दिएको छ। भोटेको सिबाडी प्रभावितको दारमा पोसाक सहित खटिएपछि ग्रीन आर्मी समूहमाथि प्रश्न उठेको थियो। नेपाली सेनाको भेष र सैन्य संरचना समेत झल्किने गरी गतिविधि गरेको दावीसहित दर्ता नै खारेज हुनुपर्ने माग राखेर अधिवक्ताहरू साम्बराज अरियाल, पूर्णबहादुर साउद, गोविन्दराम परियार र विष्णुवर सिंह थापाले गएको 26 गते रिट हाल्नु भएको हो। आज बहस गर्दै संविधानविद भीमार्जुन आचार्यले ग्रीन आर्मीलाई सैन्य गतिविधि सञ्चालन गर्न दिँदा राष्ट्रिय सुरक्षा, सार्वभौमसत्ता र अखण्डतालाई नै कमजोर बनाउने जिकिर गर्नुभयो। संविधानले नेपाली सेना बाहेक अरू कुनै पनि सैन्य अस्तित्वको परिकल्पना नगरेकाले अन्तरिम आदेश मार्फत गतिविधि रोक्नुपर्ने उहाँको माग थियो। वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले पनि कम्पनी ऐनलाई हतियार बनाएर राष्ट्रको सुरक्षा संवेदनशीलतामाथि खेलबाड भएको भन्दै निजी वा गैर सरकारी तहका आर्मी राख्नु मुलुकका लागि नै घातक हुन सक्ने दावी गर्नुभएको छ।
3: ब्याङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा जाने कर्जाको गति बढ्न थालेको छ, तर निजी क्षेत्रको समग्र माग बलियो नभएकाले कर्जा विस्तारमा अझै चुनौती छ। निर्माण क्षेत्रमा कर्जा सामान्य रूपमा बढेको देखिए पनि अर्को महत्वपूर्ण कृषि क्षेत्रमा भने कर्जा विस्तार घटेको छ। राष्ट्र ब्याङ्कका अनुसार चालू आर्थिक वर्षको पहिलो महिनामा निजी क्षेत्रतर्फको कर्जा 0.4% अर्थात 23.58 अर्ब रुपियाँले बढेको छ। यो सँगै अहिलेसम्मको कुल कर्जा 58.80 अर्ब रुपियाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो 0.1% अर्थात 2.93 अर्ब रुपियाँले घटेको थियो। वार्षिक बिन्दुगत आधारमा भने 2083 साउन मसान्तसम्म निजी क्षेत्रतर्फ प्रवाहित कर्जा 7% बढेको छ, तर एक महिनाको अवधिमा कर्जाको विस्तार 0.4% सीमित हुनु भनेको ब्याङ्किङ प्रणालीमा कर्जा लगानीको गति एकदमै सुस्त हुनु हो। काठमाडौँ उपत्यकामा 6 वटा रूटमा 30 वटा रात्रिकालीन बस सञ्चालन गरिने भएको छ।
5: काठमाडौँ महानगरपालिकाको नेतृत्वमा साझा यातायात संघको सहकार्यमा सञ्चालन भइरहेको रात्रिकालीन बस सेवालाई थप व्यवस्थित र दिगो बनाउन उपत्यकाका 9 वटा स्थानीय तह एउटै कार्यक्रममा आबद्ध भएका हुन्। संविधान दिवसका अवसरमा स्थानीय तहका प्रमुख तथा साझा यातायात बीच रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो। रातको समयमा आवत जावत गर्ने सर्वसाधारण, व्यवसायी, उद्यमी, श्रमिक, अस्पताल जाने बिरामी तथा आन्तरिक एवं बाह्य पर्यटकलाई सहज, सुरक्षित र भरपर्दो यातायात सेवा उपलब्ध गराउने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर भएको हो। काठमाडौँ र ललितपुर महानगरपालिका तथा बुढानीलकण्ठ, गोदावरी, चन्द्रगिरी, किर्तिपुर, भक्तपुर, सूर्य विनायक र मध्यपुर थिमी नगरपालिकाले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।
3: एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन बुझ्न अस्वीकार गरेपछि पार्टीको सचिवालय बैठक बिना निष्कर्ष टुङ्गिएको छ। ललितपुरको च्यासलमा पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकको शुरूमै ओलीले कार्यदलको प्रतिवेदनलाई अस्वीकार गर्ने बताउनु भएको थियो। ओलीले प्रतिवेदनलाई केन्द्रीय कमिटिको बैठकमा नलैजाने अडान लिएपछि अन्य नेताले विरोध गरेका थिए। सहमति हुन नसकेपछि आज बिहान 9 बजे फेरि बैठक बस्ने गरी स्थगित भएको छ। बैठकमा एमाले उपमहासचिव योगेश भट्टराई र अन्य पदाधिकारीले अध्यक्ष ओलीको भनाइप्रति कडा प्रतिवाद गरेका थिए। उपमहासचिव भट्टराईले पार्टी लगातार कमजोर बन्दै गएको औल्याउँदै पार्टी आन्दोलन कमजोर भए पनि ओलीमा दम्भ कायमै रहेको भन्दै आलोचना गर्नुभएको थियो। भट्टराईको धारणालाई उपाध्यक्ष पृथ्वी सुब्बा गुरूङ, रघुजी पन्त, गोकर्ण विष्ट, उपमहासचिव लेखराज भट्ट, रघुवीर महासेठ र सचिव राजन भट्टराई लगायतका नेताले समर्थन गरेका थिए। उपमहासचिव महासेठले अध्यक्ष ओलीको कार्यशैलीमाथि प्रश्न उठाउँदै पार्टी एकलौटी ढंगले चलाइरहेको र असहमति राख्ने नेताहरूलाई खेदेको भन्दै आक्रोश पोख्नु भएको थियो। बैठकमा ओलीले राष्ट्रिय प्रतिनिधि परिषद बोलाउनुको पछाडि आफूलाई नेतृत्वबाट हटाउने नियत रहेको आरोप लगाउनु भएको थियो। र राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले भोटेको सिबाडीमा ज्यान गुमाएकाहरूको डीएनए परीक्षण तथा बेपत्ता भई परिवारले आश मारे।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: बालबालिकामा मोबाइल टिभी र सामाजिक सञ्जालको अत्यधिक प्रयोगसँगै शारीरिक मानसिक र व्यवहार सम्बन्धी समस्या बढ्दै गएको चिकित्सकले बताएका छन्। चिकित्सकका अनुसार लामो समय स्क्रिनमा बिताउने बालबालिकामा आँखाको समस्या, घाँटी तथा ढाड दुख्ने, शारीरिक गतिविधि घट्ने, एकाग्रता कमजोर हुने र सामाजिक अन्तर्क्रिया कम हुने समस्या देखिन थालेका छन्। सानै उमेरमा अत्यधिक स्क्रिन प्रयोगले उमेर अनुसार हुनुपर्ने बोली, व्यवहार र सामाजिक विकासमा समेत असर पर्न सक्ने उनीहरूको भनाइ छ। बालबालिकाले मोबाइल नपाउँदा रुने, रिसाउने वा आक्रामक व्यवहार देखाउने घटना पनि अभिभावकले चिकित्सक समक्ष ल्याउने गरेका छन्। चिकित्सकका अनुसार बच्चालाई खाना खुवाउन वा व्यस्त राख्न नियमित रूपमा मोबाइल दिने बानीले स्क्रिनप्रतिको निर्भरता बढाउन सक्छ। विश्व स्वास्थ्य संगठनका अनुसार दुई वर्ष मुनिका बालबालिकालाई स्क्रिन टाइम दिनु हुँदैन भने चार वर्षसम्मका बालबालिकाका लागि बढीमा एक घण्टा स्क्रिन प्रयोगको सीमा राख्न सुझाव दिइएको छ। यो सँगै बालबालिका अनलाइन जोखिममा पर्ने क्रम पनि बढ़िरहेको साइबर ब्यूरोले जनाएको छ। 18 वर्ष मुनिका बालबालिका साइबर अपराधका पीड़ित मात्र नभई आफै संलग्न हुने घटना पनि प्रहरीमा पुग्ने गरेका छन्। साथीका तस्विर अनुमति बिना प्रयोग वा मर्फ गर्ने, बुलिङ, हिंसात्मक सामग्री, अनलाइन गेमिङ तथा सट्टेबाजीमा संलग्न हुने घटना देखिएको प्रहरीको भनाइ छ। विशेषज्ञहरूले मोबाइल पूर्ण रूपमा रोक्ने भन्दा उमेर अनुसार प्रयोगको सीमा, अभिभावकीय निगरानी र सुरक्षित सामग्रीमा जोड दिनुपर्ने बताएका छन्। खेलकुद, सृजनात्मक गतिविधि, पढाई र परिवारसँगको प्रत्यक्ष संवादका लागि पर्याप्त समय दिनुपर्ने उनीहरूको सुझाव छ। कोशी प्रदेशमा डेंगी संक्रमण बढ्दै गएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार अहिलेसम्म प्रदेशका 13 जिल्लामा 793 जनामा डेंगी संक्रमण पुष्टि भएको छ। झापा सबैभन्दा बढी प्रभावित छ, त्यहाँ 228 जनामा संक्रमण पुष्टि भएको छ। सुनसरीमा 203, ओखलढुङ्गामा 112 र खोटाङमा 82 जनामा संक्रमण देखिएको छ। निर्देशनालयका अनुसार विभिन्न जिल्लामा 51 सम्भावित र 2 शंकास्पद संक्रमित उपचाररत छन्। संक्रमण बढ्दै गएपछि लामखुट्टेको वासस्थान खोजी गरी नष्ट गर्ने अभियान तीव्र बनाउन स्वास्थ्य अधिकारीहरूले आग्रह गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको 81 महासभामा जलवायु, न्याय, जलवायु वित्त, प्रविधि हस्तान्तरण र विपद पछिको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोगको माग गर्नुहुने भएको छ। प्रधानमन्त्री शाह असोज 6 गते न्यूयोर्क जानुहुनेछ र असोज 8 गते महासभालाई सम्बोधन गर्नुहुनेछ। उहाँले करिब 14 मिनटमा 1500 शब्दको लिखित सम्बोधन गर्ने तयारी छ। सम्बोधनमा नेपालले न्यून कार्बन उत्सर्जन गरे पनि जलवायु परिवर्तनको ठूलो असर भोगिरहेको विषयलाई प्राथमिकता दिइएको छ। भोटेको शिवाडीबाट भएको क्षतिको पुनर्निर्माणका लागि विकसित मुलुकबाट ऋण नभई अनुदान र क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग पनि उठाइनेछ। नेपालले जलवायु वित्तमा सहज पहुँच, पूर्व सूचना प्रणालीका लागि प्रविधि तथा अन्तर्राष्ट्रिय सहयोग माग्नेछ। विपद निगरानी र पूर्व सूचनाका लागि नेपाललाई सैटेलाइट तथा आधुनिक प्रविधिमा सहयोग आवश्यक रहेको विषय पनि सम्बोधनमा समेटिएको छ। सम्बोधनमा संयुक्त राष्ट्र संघसँग नेपालको 70 वर्षीय सहकार्य, लैंगिक समानता र समावेशितासँगै जेएनजी आन्दोलन, राजनीतिक परिवर्तन र वर्तमान सरकारका प्राथमिकता पनि उल्लेख गरिनेछ। महासभाको साइडलाइनमा नेपालले सगरमाथा टु द सी कार्यक्रम आयोजना गर्दैछ। कार्यक्रम मार्फत जलवायु संकट विरूद्ध अन्तर्राष्ट्रिय सहयोग र ऐक्यबद्धता जुटाउने सरकारको तयारी छ। प्रहरीले एन्फाका कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई पक्रेको छ। सीआईबीका अनुसार राष्ट्रिय खेलकुद परिषद र वसन्त रिजालको जाहेरीका आधारमा दुवैजनामाथि अनुसन्धान भइरहेको छ। ललितपुर जिल्ला अदालतले दुवैजनालाई म्याद थपेर 4 दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। खेल मिलेमत्व सम्बन्धी विषयमा अनुसन्धान भइरहे पनि कुन खेलमा मिलेमत्व भएको हो भन्ने प्रहरीले खुलाएको छैन। मनासलु हिम पहिरोमा पुरेर दुईजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गोर्खाका अनुसार गैराती तेस्रो शिविरमा टेन्टमै सुतिरहेका भारतीय मूलका जर्मन नागरिक ध्रुव ज्योति गुहा र नेपाली आरोहण सहयोगी फुर्सिम्बा शेर्पा हिम पहिरोमा पुरिनु भएको हो। करिब 7 फिट हिउँले पुरिएका दुवैजनाको शव आज हेलिकप्टरबाट काठमाडौँ ल्याउने तयारी छ। यसअघि यसै याममा सिङ्गापुरका आरोही लाउ वी सेङ र नेपाली सहयोगी टासी शेर्पाको मृत्यु भएको थियो। यसपाला मनासलु आरोहणका लागि 480 विदेशीले अनुमति लिएका छन्। आरोहणको रूप फिक्सिङ सकिएको छ। राष्ट्रिय स्तरको अन्डर 16 अन्तर्विद्यालय बास्केटबल प्रतियोगिता आजदेखि काठमाडौँमा शुरू हुँदैछ। प्रतियोगिता तशत्रङ्गशाला स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा असोज 13 गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा देशभरबाट करिब 40 विद्यालयका टोली सहभागी हुँदैछन्। विद्यालय तहबाट प्रतिभावान खेलाडी पहिचान विकास र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई थप प्रशिक्षण तथा मूल्याङ्कनको प्रक्रियामा समेटिने आयोजकले जनाएको छ। हवस् त, खबर यति नै।
1: यो BFBS कुल खबर।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: बालबालिकामा मोबाइल टिभी र सामाजिक सञ्जालको अत्यधिक प्रयोगसँगै शारीरिक मानसिक र व्यवहार सम्बन्धी समस्या बढ्दै गएको चिकित्सकले बताएका छन्। चिकित्सकका अनुसार लामो समय स्क्रिनमा बिताउने बालबालिकामा आँखाको समस्या, घाँटी तथा ढाड दुख्ने, शारीरिक गतिविधि घट्ने, एकाग्रता कमजोर हुने र सामाजिक अन्तर्क्रिया कम हुने समस्या देखिन थालेका छन्। सानै उमेरमा अत्यधिक स्क्रिन प्रयोगले उमेर अनुसार हुनुपर्ने बोली, व्यवहार र सामाजिक विकासमा समेत असर पर्न सक्ने उनीहरूको भनाइ छ। बालबालिकाले मोबाइल नपाउँदा रुने, रिसाउने वा आक्रामक व्यवहार देखाउने घटना पनि अभिभावकले चिकित्सक समक्ष ल्याउने गरेका छन्। चिकित्सकका अनुसार बच्चालाई खाना खुवाउन वा व्यस्त राख्न नियमित रूपमा मोबाइल दिने बानीले स्क्रिनप्रतिको निर्भरता बढाउन सक्छ। विश्व स्वास्थ्य संगठनका अनुसार दुई वर्ष मुनिका बालबालिकालाई स्क्रिन टाइम दिनु हुँदैन भने चार वर्षसम्मका बालबालिकाका लागि बढीमा एक घण्टा स्क्रिन प्रयोगको सीमा राख्न सुझाव दिइएको छ। यो सँगै बालबालिका अनलाइन जोखिममा पर्ने क्रम पनि बढ़िरहेको साइबर ब्यूरोले जनाएको छ। 18 वर्ष मुनिका बालबालिका साइबर अपराधका पीड़ित मात्र नभई आफै संलग्न हुने घटना पनि प्रहरीमा पुग्ने गरेका छन्। साथीका तस्विर अनुमति बिना प्रयोग वा मर्फ गर्ने, बुलिङ, हिंसात्मक सामग्री, अनलाइन गेमिङ तथा सट्टेबाजीमा संलग्न हुने घटना देखिएको प्रहरीको भनाइ छ। विशेषज्ञहरूले मोबाइल पूर्ण रूपमा रोक्ने भन्दा उमेर अनुसार प्रयोगको सीमा, अभिभावकीय निगरानी र सुरक्षित सामग्रीमा जोड़ दिनुपर्ने बताएका छन्। खेलकुद, सृजनात्मक गतिविधि, पढ़ाई र परिवारसँगको प्रत्यक्ष संवादका लागि पर्याप्त समय दिनुपर्ने उनीहरूको सुझाव छ। कोशी प्रदेशमा डेंगी संक्रमण बढ़दै गएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार अहिलेसम्म प्रदेशका 13 जिल्लामा 793 जनामा डेंगी संक्रमण पुष्टि भएको छ। झापा सबैभन्दा बढी प्रभावित छ, त्यहाँ 228 जनामा संक्रमण पुष्टि भएको छ। सुनसरीमा 203, ओखलढुङ्गामा 112 र खोटाङमा 82 जनामा संक्रमण देखिएको छ। निर्देशनालयका अनुसार विभिन्न जिल्लामा 51 सम्भावित र 2 शंकास्पद संक्रमित उपचाररत छन्। संक्रमण बढ़दै गएपछि लामखुट्टेको वासस्थान खोजी गरी नष्ट गर्ने अभियानलाई तीव्र बनाउन स्वास्थ्य अधिकारीहरूले आग्रह गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको 81 महासभामा जलवायु, न्याय, जलवायु वित्त, प्रविधि हस्तान्तरण र विपद पछिको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोगको माग गर्नुहुने भएको छ। प्रधानमन्त्री शाह असोज 6 गते न्यूयोर्क जानुहुनेछ र असोज 8 गते महासभालाई सम्बोधन गर्नुहुनेछ। उहाँले करिब 14 मिनटमा 1500 शब्दको लिखित सम्बोधन गर्ने तयारी छ। सम्बोधनमा नेपालले न्यून कार्बन उत्सर्जन गरे पनि जलवायु परिवर्तनको ठूलो असर भोगिरहेको विषयलाई प्राथमिकता दिइएको छ। भोटेको सिबाड़ीबाट भएको क्षतिको पुनर्निर्माणका लागि विकसित मुलुकबाट ऋण नभई अनुदान र क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग पनि उठाइनेछ। नेपालले जलवायु वित्तमा सहज पहुँच, पूर्व सूचना प्रणालीका लागि प्रविधि तथा अन्तर्राष्ट्रिय सहयोग माग्नेछ। विपद निगरानी र पूर्व सूचनाका लागि नेपाललाई सैटेलाइट तथा आधुनिक प्रविधिमा सहयोग आवश्यक रहेको विषय पनि सम्बोधनमा समेटिएको छ। सम्बोधनमा संयुक्त राष्ट्र संघसँग नेपालको 70 वर्षीय सहकार्य, लैंगिक समानता र समावेशितासँगै जेएनजी आन्दोलन, राजनैतिक परिवर्तन र वर्तमान सरकारका प्राथमिकता पनि उल्लेख गरिनेछ। महासभाको साइडलाइनमा नेपालले सगरमाथा टू द सी कार्यक्रम आयोजना गर्दैछ। कार्यक्रम मार्फत जलवायु संकट विरूद्ध अन्तर्राष्ट्रिय सहयोग र ऐक्यबद्धता जुटाउने सरकारको तयारी छ। प्रहरीले एन्फाका कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई पक्रेको छ। सीआईबीका अनुसार राष्ट्रिय खेलकुद परिषद र वसन्त रिजालको जाहेरीका आधारमा दुवैजनामाथि अनुसन्धान भइरहेको छ। ललितपुर जिल्ला अदालतले दुवैजनालाई म्याद थपेर 4 दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। खेल मिलेमत्व सम्बन्धी विषयमा अनुसन्धान भइरहे पनि कुन खेलमा मिलेमत्व भएको हो भन्ने प्रहरीले खुलाएको छैन। मनासलु हिम पहिरोमा पुरेर 2 जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गोर्खाका अनुसार गैराती तेस्रो शिविरमा टेन्टमै सुतिरहेका भारतीय मूलका जर्मन नागरिक ध्रुवज्योति गुहा र नेपाली आरोहण सहयोगी फुर्सेम्बा शेर्पा हिम पहिरोमा पुरिनु भएको हो। करिब 7 फिट हिउँले पुरिएका 2 जनाको शव आज हेलिकप्टरबाट काठमाडौँ ल्याउने तयारी छ। यसअघि यसै याममा सिङ्गापुरका आरोही लाउ वी सेङ र नेपाली सहयोगी टासी शेर्पाको मृत्यु भएको थियो। यसपाला मनासलु आरोहणका लागि 480 विदेशीले अनुमति लिएका छन्। आरोहणको रूप फिक्सिङ सकिएको छ। राष्ट्रिय स्तरको अन्डर 16 अन्तर्विद्यालय बास्केटबल प्रतियोगिता आजदेखि काठमाडौँमा शुरू हुँदैछ। प्रतियोगिता तशरथ रङ्गशाला स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा असोज 13 गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा देशभरबाट करिब 40 विद्यालयका टोली सहभागी हुँदैछन्। विद्यालय तहबाट प्रतिभावान खेलाडी पहिचान विकास र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई थप प्रशिक्षण तथा मूल्याङ्कनको प्रक्रियामा समेटिने आयोजकले जनाएको छ। हवस् त, खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: नेपाली काँग्रेसमा महाधिवेशनको प्रक्रिया अघि बढ़िरहेका बेला निवर्तमान सभापति शेरबहादुर देउवा गृह जिल्ला डडेलधुरामै अल्पमतमा पर्नु भएको छ। काँग्रेस केन्द्रीय सदस्य नयनसिंह महर सभापति गगन थापाको पक्षमा खुलेपछि जिल्ला सभापति भीमबहादुर साउद सहित बहुमत पदाधिकारी र सदस्य पनि थापा पक्षमा उभिनु भएको छ। डडेलधुराका सात पालिका मध्ये चारका सभापति थापा पक्षमा र तीनजना देउवा सभापति पक्षमा हुनुहुन्छ। 52 मध्ये 30 अधिवेशन भइसकेको छ भने बाँकी 22 आज अधिवेशन भइरहेको छ। महरले असोज एकदेखि देउवाको साथ छोड्नु भएको हो। उहाँसँगै सुदूरपश्चिमका केही प्रभावशाली नेता पनि थापा पक्षमा उभिएपछि देउवा पक्षको समीकरणमा असर परेको छ। सुदूरपश्चिमका 9 जिल्ला सभापति मध्ये अहिले 3 मात्रै देउवा पक्षमा हुनुहुन्छ। बाँकी जिल्ला सभापति थापा पक्षमा उभिएका छन्। निर्वाचनमा पराजयपछि अध्यक्ष केपी शर्मा ओलीमाथि बढ़ेको नेतृत्व छाड्नुपर्ने दबाव तत्कालका लागि मत्थर भएको छ। एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी कार्यदलले 29 पृष्ठको प्रतिवेदन पारित गर्दै अहिले नै नेतृत्व परिवर्तनको विषय अघि नबढ़ाउने सहमति गरेको हो। कार्यदलले तल्लो तहबाट आएका सुझावलाई प्रतिवेदनको अनुसूचीमा राख्ने तथा विधान महाधिवेशन र राष्ट्रिय परिषद भेला उपयुक्त समयमा बोलाउने सहमति गरेको छ। कार्यदलका सदस्य खगराज अधिकारीले मध्यमार्गी बाटोबाट निकास निकालिएको बताउनु भएको छ। सचिव पद्मा अर्यालले पनि नेतृत्वको विषयमा अहिले तत्काल निर्णय नगर्ने सहमति भएको बताउनु भएको छ। कार्यदलले पारित गरेको प्रतिवेदन सचिवालय बैठकमा पेश भइसकेको छ। प्रतिवेदनमाथि छलफल गर्न सचिवालय बैठक आज फेरि बस्दैछ। एमाले आजदेखि 3 केन्द्रीय कमिटी बैठक पनि बोलाएको छ। निर्वाचनपछि उठेको नेतृत्व परिवर्तनको विषय केन्द्रीय कमिटीमा समेत छलफल हुने भएको छ। प्राविधिकतर्फ पर्याप्त सचिवको बढ़ुवा नहुँदा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय सचिव विहीन बनेको छ। सरकारले सचिव सरिता दवाड़ीलाई नेपाल ट्रस्टको कार्यालयमा सरूवा गरे पनि नयाँ सचिव नियुक्त गर्न सकेको छैन। प्राविधिकतर्फका सचिवहरू केशव शर्मा, राम आधार शाह, चिरञ्जीवी चटौत र प्रमिला वज्राचार्य अवकाशमा गएपछि नयाँ सचिव बढ़ुवा हुन सकेको छैन। मन्त्रालयका अनुसार उपयुक्त विकल्प नदेखिएकाले नयाँ सचिव ल्याउन केही समय लाग्ने भएको छ। यसैबीच पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल र जल तथा ऊर्जा आयोगका सचिव सूरज कुमार वैद्य पनि असोजमा अवकाश जाँदै हुनुहुन्छ। प्राविधिकतर्फ सचिव बढ़ुवा नभए यी निकाय समेत सचिव विहीन हुने अवस्था छ। प्राविधिकतर्फ सचिव बढ़ुवाका लागि सहसचिवहरू जगदीश्वर कर्माचार्य, नवीनराज सिंह र मीना श्रेष्ठ अग्रपंक्तिमा हुनुहुन्छ। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको 81 महासभामा जलवायु न्याय, जलवायु वित्त, प्रविधि हस्तान्तरण र विपदपछिको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग माग्नुहुनेछ। प्रधानमन्त्री शाह असोज 6 न्यूयोर्क जानुहुनेछ र असोज 8 महासभालाई सम्बोधन गर्नुहुनेछ। उहाँले करिब 14 मिनटमा 1500 शब्दको लिखित सम्बोधन गर्ने तयारी छ। सम्बोधनमा नेपालले न्यून कार्बन उत्सर्जन गरे पनि जलवायु परिवर्तनको ठूलो असर भोगिरहेको विषयलाई प्राथमिकता दिइएको छ। भोटेको सिबाड़ीबाट भएको क्षतिको पुनर्निर्माणका लागि विकसित मुलुकबाट ऋण नभई अनुदान र क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग पनि उठाइनेछ। नेपालले जलवायु वित्तमा सहज पहुँच, पूर्व सूचना प्रणालीका लागि प्रविधि तथा अन्तर्राष्ट्रिय सहयोग माग्नेछ। विपद निगरानी र पूर्व सूचनाका लागि नेपाललाई सैटेलाइट तथा आधुनिक प्रविधिमा सहयोग आवश्यक रहेको विषय पनि सम्बोधनमा समेटिएको छ। सम्बोधनमा संयुक्त राष्ट्र संघसँग नेपालको 70 सहकार्य, लैंगिक समानता र समावेशितासँगै जेएनजी आन्दोलन, राजनीतिक परिवर्तन र वर्तमान सरकारका प्राथमिकता पनि उल्लेख गरिनेछ। महासभाको साइडलाइनमा नेपालले सगरमाथा टु द सी कार्यक्रम आयोजना गर्दैछ। कार्यक्रम मार्फत जलवायु संकट विरूद्ध अन्तर्राष्ट्रिय सहयोग र ऐक्यबद्धता जुटाउने सरकारको तयारी छ।
4: जुम्लामा 1000 बढी छात्रालाई लक्षित गर्दै एचपीभी खोप लगाइँदैछ।
5: पाठेघरको मुखको क्यान्सर रोकथामका लागि 1292 छात्रालाई लक्षित गर्दै आज र भोलि खोप अभियान सञ्चालन गर्न लागि जनस्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य निरीक्षक प्रेम बहादुर सोमैले जानकारी दिनुभएको छ। खोप कार्यक्रमका लागि जिल्लाका 84 विद्यालयलाई खोप केन्द्र कायम गरिएको छ। विद्यालयमा अध्ययनरत कक्षा 6 छात्रालाई खोप दिइनेछ। जिल्लाका 8 स्थानीय तहमा कार्यक्रम सञ्चालन हुनेछ। कार्यालयका अनुसार चन्दननाथ नगरपालिकामा 249, तातोपानी गाउँपालिकामा 190, गुठीचौरमा 115, पातारासीमा 196 जनालाई खोप दिइनेछ। त्यसै गरी तिला गाउँपालिकामा 147, हिमामा 120, सिन्जामा 118 र कनका सुन्दरीमा 123 जना छात्रालाई खोप लगाउने कार्यक्रम रहेको जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख किरण कुमार शर्माले जानकारी दिनुभएको छ।
4: र यसरी विकास ब्याङ्कले नेपालका 3 राजमार्गको विस्तार र सुधारका लागि करिब 47 अर्ब रुपियाँ दिने भएको छ। हवस् त, खबर यति नै।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: नेपाली काँग्रेसको महाधिवेशन प्रक्रिया अघि बढ़िरहेको बेला निवर्तमान सभापति शरबहादुर देउवा गृह जिल्ला डडेलधुरामै अल्पमतमा पर्नु भएको छ. केन्द्रीय सदस्य नयन सिंह मुहार सभापति गगन थापाको पक्षमा खोलेपछि जिल्ला सभापति भीमबहादुर साउदसहित बहुमत पदाधिकारी र सदस्य पनि थापा पक्षमा उभिएका छन्. डडेलधुराका सात पालिकामध्ये चारका सभापति थापा पक्षमा र तीनजना देउवा पक्षमा छन्. 52 वडामध्ये 30 वडामा अधिवेशन भइसकेको छ. बाँकी 22 वडामा आज अधिवेशन हुँदैछ. महरले असोज एकदेखि देउबाको साथ साट्नु भएको हो. उहाँसँगै सुदूरपश्चिमका केही प्रभावशाली नेता पनि थापा पक्षमा उभिएपछि देउबा पक्षको समीकरण बिथोलिएको छ. सुदूरपश्चिमका 9 जिल्ला सभापतिमध्ये अहिले 3 मात्रै देउबा पक्षमा छन्. बाँकी जिल्ला सभापति थापा पक्षमा उभिएका छन्. निर्वाचनमा पराजयपछि अध्यक्ष केपी शर्मा ओलीमाथि बढेको नेतृत्व छान्नुपर्ने दबाव तत्कालका लागि मत्थर भएको छ. एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी कार्यदलले 29 पानाको प्रतिवेदन पारित गर्दै अहिले नै नेतृत्व परिवर्तनको विषय अघि नबढाउने सहमति जुटाएको हो. कार्यदलले तल्लो तहबाट आएका सुझावलाई प्रतिवेदनको अनुसूचीमा राख्ने तथा विधान महाधिवेशन र राष्ट्रिय परिषद भेला उपयुक्त समयमा बोलाउने सहमति गरेको छ. कार्यदलका सदस्य खगराज अधिकारीले मध्यमार्गी बाटोबाट निकास निकालिएको बताउनु भएको छ. सचिव पद्म आर्यले पनि नेतृत्वको विषयमा अहिले तत्काल निर्णय नगर्ने सहमति बनेको जानकारी दिनुभएको छ. कार्यदलले पारित गरेको प्रतिवेदन सचिवालय बैठकमा पेश भइसकेको छ. प्रतिवेदनमाथि छलफल गर्न सचिवालय बैठक आज फेरि बस्दैछ. एमाले आजदेखि 3 केन्द्रीय कमिटी बैठक पनि बोलाएको छ. निर्वाचनपछि उठेको नेतृत्व परिवर्तनको विषय केन्द्रीय कमिटीमा समेत छलफल हुने भएको छ. एसियाली विकास बैङ्क एडिबीले नेपालका 3 राजमार्गको विस्तार र सुधारका लागि करिब 47 अर्ब रुपियाँ दिने भएको छ. एडिबीले नारायणघाट हेटौँडा र मुगलिन आबुखरिनी सडक विस्तार तथा कर्णाली राजमार्ग सुधारका लागि 30.5 करोड अमेरिकी डलर दिने भएको हो. त्यसमध्ये 28.50 करोड ऋण र 2 करोड डलर अनुदान हुने सडक विभागले जनाएको छ. नारायणघाट हेटौँडा सडक विस्तारका लागि 24.50 करोड र मुगलिन आबुखरिनी सडकका लागि 3 करोड डलर खर्च हुनेछ. कर्णाली राजमार्गको सडक सुरक्षाका लागि 1 करोड डलर छुट्याइएको छ. नारायणघाट हेटौँडाको 70 किलोमिटर सडक 4 लेनमा विस्तार गर्ने गरी ठेक्का प्रक्रिया अघि बढेको छ. टिकौली जङ्गल क्षेत्रमा वन्यजन्तुको आवाज जावत सहज बनाउन 2 किलोमिटर लामो भाडक्ट बनाइने भएको छ. मुगलिन आबुखेरिनी सडकको ठेक्का भने एडिबीको सहमति नआएका कारण अघि बढ्न सकेको छैन. सहमति आएपछि ठेक्का आह्वान गरिने आयोजनाले जनाएको छ. कर्णाली राजमार्गको 73 किलोमिटर खण्डमा सडक चौडा पार्ने, मोड सुधार गर्ने, बेरियर राख्ने र सडक सुरक्षा सुधारमा काम गरिने भएको छ. ऋण सम्बन्धी सम्झौता नेपाल सरकार र एडिबी बीच आगामी नोभेम्बरमा हुनेछ. प्राविधिकतर्फ पर्याप्त सचिवको बढुवा नहुँदा ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय सचिवविहीन बनेको छ. सरकारले सचिव सरिता दवाडीलाई नेपाल ट्रस्टको कार्यालयमा सरुवा गरे पनि नयाँ सचिव नियुक्त गर्न सकेको छैन. प्राविधिकतर्फका सचिवहरू केशव शर्मा, राम आधार शाह, चिरञ्जीवी चटौत र प्रमिला बजरचार्य अवकाशमा गएपछि नयाँ सचिव बढुवा हुन नसकेको हो. मन्त्रालयका अनुसार उपयुक्त विकल्प नदेखिएकाले नयाँ सचिव ल्याउन केही समय लाग्ने भएको छ. पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिगदेल र जल तथा ऊर्जाका सचिव सूरज कुमार वैद्य पनि असोजमा अवकाशमा जाँदै हुनुहुन्छ. प्राविधिकतर्फ सचिव बढुवा नभए यी निकाय समेत सचिवविहीनी हुने अवस्था देखिएको छ. नेपाल स्टक एक्सचेन्जले आजको नियमित सेयर कारोबार रोकेको छ. 72 कारोबार सदस्य कम्पनीका सर्भर भएको डेटा हब प्रालीको डेटा सेन्टरमा हिजो बिहानदेखि प्राविधिक समस्या आएको नेप्सले जनाएको छ. समस्या समाधानका लागि प्रयास भइरहेको पनि अझै समाधान हुन सकेको छैन. यो अवस्थामा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत असर पर्न सक्ने भन्दै स्टक ब्रोकर एसोसिएसन अफ नेपालले कारोबार रोक्न आग्रह गरेको छ. सोही आधारमा नेप्सेले आजको कारोबार स्थगित गरेको जनाएको छ. सरकारले गत वर्ष भदौ 24 गते जेएनजी प्रदर्शनका क्रममा भएको आगजनीबाट क्षतिग्रस्त सिंहदरबारको ऐतिहासिक मूल भवनलाई रेट्रोफिट गरेर स्वरूपमा पुनर्स्थापना गर्ने तयारी गरेको छ।
2: यसका लागि विस्तृत क्षति मूल्याङ्कन र रेट्रोफिट डिजाइनको काम परामर्शदाताबाट सकिसकिएको छ। अब यो डिजाइनमा पुरातत्व विभागको सहमति लिने प्रक्रिया अघि बढाइएको छ। सहमति पाए लगत्तै मन्त्रालय मार्फत बहुवर्षीय खरिद प्रक्रिया अघि बढाई असोज महिनाभित्र निर्माणको ठेक्का आह्वान गर्ने लक्ष्य सरकारले राखेको पूर्वाधार विकास मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका वरिष्ठ डिभिजनल इन्जिनियर गणेश कर्माचार्यले जानकारी दिनुभयो।
3: पृथ्वी राजमार्गको कृष्णगिरीमा हुने पहिरो र सड़क अवरोधको दीर्घकालीन समस्या समाधानका लागि सरकारले सुरुङ वा भाइडक्ट निर्माणको विकल्पमा अध्ययन सुरु गरेको जनाएको छ।
0: यो PFBS गोर्खा रेडियो हो।

0: SBS Gurkha Radio. Gurkha Radio. Sanya Samudai Ma. Milayan Bhari. On air. App Ma. Ani Smart Speaker Ma Bunhos. Play BFBS. You. BFBS Gurkha Radio Ho. Radio. Gurkha Radio Ho. नेपाली काङ्ग्रेसमा महाधिवेशनको प्रक्रिया अघि बढिरहेका बेला निवर्तमान सभापति शेरबहादुर देउवा गृह जिल्ला डडेलधुरामै अल्पमतमा पर्नु भएको छ। काङ्ग्रेस केन्द्रीय सदस्य नयन सिंह महर सभापति गगन थापाको पक्षमा खुलेपछि जिल्ला सभापति भीमबहादुर साउद सहित बहुमत पदाधिकारी र सदस्य पनि थापा पक्षमा उभिएका छन्। डडेलधुराका सात पालिकामध्ये चारका सभापति थापा पक्षमा र तीनजना देउवा पक्षमा छन्। 52 मध्ये 30 अधिवेशन भइसकेको छ भने बाँकी 22 आज भइरहेको छ। चुनावमा पराजयपछि अध्यक्ष केपी शर्मा ओलीमाथि बढेको नेतृत्व छाड्नुपर्ने दबाव तत्कालका लागि मत्थर भएको छ। एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी कार्यदलले 29 प्रतिवेदन पारित गर्दै अहिले नै नेतृत्व परिवर्तनको विषय अघि नबढाउने सहमति गरेको हो। कार्यदलले तल्लो तहबाट आएका सुझावलाई प्रतिवेदनको अनुसूचीमा राख्ने तथा विधान महाधिवेशन र राष्ट्रिय परिषद भेला उपयुक्त समयमा बोलाउने सहमति गरेको छ। पोखरा विमानस्थलमा हुन लागेको पहिलो नियमित अन्तर्राष्ट्रिय उडानलाई दिगो र नियमित बनाउनका लागि पर्यटन व्यवसायीले छुट प्याकेज सार्वजनिक गरेका छन्। पोखराबाट कृष्ण दवाडीको रिपोर्ट।
1: पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको 3.5 वर्षपछि पहिलो पटक नियमित अन्तर्राष्ट्रिय उडानको ढोका खुलेको छ। फ्लाई दुबईले यही असोज 7 गतेदेखि पोखरा दुबई सिधा उडान शुरू गर्न लागेपछि यहाँका व्यवसायी उत्साहित छन्। सो उडानलाई नियमित र दिगो बनाउनका लागि व्यवसायीहरूले आकर्षक प्याकेज घोषणा गरेका छन्। पर्यटनको राजधानी पोखराबाट शुरू हुन लागेको पोखरा दुबई अन्तर्राष्ट्रिय हवाई उडानलाई नियमित र दीर्घकालीन बनाउन गण्डकी प्रदेश सरकार, निजी क्षेत्र तथा पर्यटन व्यवसायी एकजुट भएर लागेका हुन्। फ्लाई दुबईको उडानबाट पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि होटल, खाना, पदयात्रा, अल्ट्रा लाइट तथा प्याराग्लाइडिङ लगायतका पर्यटकीय गतिविधिमा छुट प्याकेज सार्वजनिक गरिएको हो। होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले फ्लाई दुबईको जहाजबाट पोखरा आउने पर्यटकलाई लक्षित गरी पोखराका सबै होटलको हालको मूल्यमा 25% छुट दिइने बताउनुहुन्छ।
2: फ्लाई दुबईलाई मात्रै प्रमोसन भन्दा पनि हाम्रो व्यवसाय प्रवर्धन गर्नका लागि पनि फ्लाई दुबईलाई हामी प्रमोसन गर्दैछौँ पोखरेलीहरूले, र यसको सुरुवाती चरणमै हामीले चाहिँ फ्लाई दुबईलाई 50 पोखरामा रहेका टाढै होटलहरू, स्टार होटलहरूको नाम लिस्ट चाहिँ मैले चाहिँ उहाँलाई उपलब्ध गराएर उहाँले आफ्नो प्रवर्धनमा हरेक देशमा उहाँले प्रवर्धन गर्ने ठाउँमा पोखराका यी होटलहरूमा चाहिँ 25% छुट अर्को सूचना नआइन्जेलसम्मका लागि 1-2-3 महिना भन्दा नि अर्को सूचना फेरि हामी ननिकालिन्जेलसम्मका लागि 4-6 महिना यसलाई सस्पेन्ड गर्नका लागि हामीले 25% डिस्काउन्ट भनेका छौँ।
1: अन्तर्राष्ट्रिय विमानस्थलको सपना देखेको 5 दशकपछि बल्ल अहिले अन्तर्राष्ट्रिय उडान सुरु हुन लागेको छ। 2032 सालमै पोखरामा विमानस्थल योजना सुरु भए पनि काम अघि बढ्न सकेको थिएन। नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य सन्तोष पोखरेल लामो प्रतीक्षापछि हुन लागेको फ्लाई दुबईको उडानलाई सफल र नियमित बनाउनका लागि सबै सहयोग आवश्यक छ भन्नुहुन्छ।
3: साथ दिने बेला अहिले नै आएको छ। थ्याङ्क यू फ्लाई दुबई टिम, किनकि एउटा दुईवटा एयरलाइन्स भएको टिम आएको छैन। यति धेरै एयरक्राफ्टहरू भएको अनि यस्तो म्यानेजमेन्टको टिम अहिले पोखरालाई विश्वास गरेर आएको छ। त्यसैले गर्दाखेरि हामी सबैले आफ्नो ठाउँबाट साथ दिनुपर्छ। यो अवसर हो, यो फेरि चुनौती त्यत्तिकै छ, हामी सबै एकजुट हुनुपर्छ। त्यसैले मेरो अनुरोध छ नेपाल टुरिज्म बोर्डको तर्फबाट, हामी कुनै एकजना दुईजनाले मात्र लाभ लिएर रहेका छैनौँ। सम्पूर्ण पोखरा, गण्डकी प्रदेश र समग्र नेपालको पर्यटनले नै यसबाट लाभ लिन्छ र लाभ लिनेछ।
0: त्रिपुरेश्वरको राहदानी विभाग अगाडि यात्रु बसमा आगलागी भएको छ। आगलागीको कारण र क्षतिको विवरण भने आउन बाँकी छ। सरकारले गत वर्ष भदौ 24 जिन्जी प्रदर्शनका क्रममा भएको आगजनीबाट क्षतिग्रस्त सिंहदरबारको ऐतिहासिक मूल भवनलाई रेट्रोफिट गरी उही स्वरूपमा पुनर्स्थापना गर्ने तयारी गरेको छ। यसका लागि विस्तृत क्षति मूल्याङ्कन र रेट्रोफिट डिजाइनको काम परामर्शदाताबाट सकिसकिएको छ। अब यो डिजाइनमा पुरातत्व विभागको सहमति लिने प्रक्रिया अघि बढाइएको छ। सहमति पाए लगत्तै मन्त्रालय मार्फत बहुवर्षीय खरिद प्रक्रिया अघि बढाई असोज महिनाभित्र निर्माणको ठेक्का आह्वान गर्ने लक्ष्य सरकारले राखेको पूर्वाधार विकास मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका वरिष्ठ डिभिजनल इन्जिनियर गणेश कर्माचार्यले जानकारी दिनुभयो। सिंहदरबारको मूल भवनको क्षति गम्भीर प्रकृतिको रहेको उहाँको भनाइ छ। कर्माचार्यका अनुसार आगजनीबाट प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय रहेको सिंहदरबार मुख्य भवनका पूर्वी, उत्तर र दक्षिणी मोहडा भवनमा बाहिरी क्षति मात्रै पुगेकाले यी तीन मोहडाको पुनर्निर्माण सम्पन्न हुने क्रममा छ। यसअघि 2072 सालको कम्पनी क्षतिग्रस्त सिंहदरबारको यिनै उत्तर, दक्षिण र पूर्वी खण्डलाई नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्री प्रयोग गरी पुरानै स्वरूप नबिग्रिने गरी भविष्यमा आउन सक्ने सम्भावित भूकम्पीय जोखिम धान्न सक्ने गरी प्रबलीकरण गरिएको थियो। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बिलाइन भरी
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: काठमाडौँ उत्तरी परिसरमा यात्रुवाहक बसमा आग लागि हुँदा चालक गम्भीर घाइते भएका छन्। आज दिउँसो 12:30 बजेतिर त्रिपुरेश्वरबाट कालीमादेवतिर जाने बस स्ट्यान्डमा रोकिराखेको बेला आग लागि भएको हो। आग लागिबाट बस जलेर नष्ट भएको छ। रिद्धि सिद्धि यातायातको बसमा आग लागि हुँदा चालक घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँको एसएसपी दिलीप घिमिरेले जानकारी दिनुभएको हो। यात्रु नभएको बसमा आगो लागेको हो, घटना कसरी भयो भन्ने अध्ययन भइरहेको प्रहरीले जनाएको छ। घाइते चालकलाई उपचारका लागि किर्तिपुर वन अस्पताल लगिएको छ। आग लागि बारुण यन्त्रको सहायतामा नियन्त्रणमा लिइएको छ। गैराते काठमाडौँको बालाजुमा पनि एउटा बसमा आग लागि भएको थियो। यो आग लागिमा परेर बसका चालक र सहचालक घाइते भएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्माहरूले पार्टी नेतृत्व विरुद्ध सञ्चार माध्यम र सामाजिक सञ्जालमा असन्तुष्टि पोख्दै हिँड्ने नेताहरूमाथि कटाक्ष गर्नुभएको छ। पार्टी केन्द्रीय कमिटी बैठकको उद्घाटन सत्रलाई आज सम्बोधन गर्दै ओलीले खुलेआम अध्यक्ष फेर्नुपर्ने भन्दै हिँड्नेहरू कुन हैसियतका न्यायाधीश हुन् भन्दै प्रश्न गर्नुभएको हो। पार्टीभित्र आन्तरिक बहस र अनुशासनको सीमा भत्किएको भन्दै ओलीले सार्वजनिक रूपमा नेतृत्वको आलोचना गर्ने प्रवृत्तिको सरको विरोध गर्नुभएको छ। पार्टीका एक नेताले हालै सामाजिक सञ्जालमा लेखेको विवादास्पद स्टेटसतर्फ सङ्केत गर्दै ओलीले नेतृत्व विरुद्ध अशोभनीय टिप्पणी नगर्न चेतावनी समेत दिनुभएको छ। एमालेको केन्द्रीय कमिटी बैठकमा नेताहरूलाई मोबाइल प्रयोग गर्न निषेध गरिएको छ। आजदेखि ललितपुरको भनीमण्डलस्थित रामबाग पार्टी प्यालेसमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा उद्घाटन मन्तव्य राख्दै अध्यक्ष ओलीले मोबाइल निषेध गरिएको जानकारी दिनुभएको हो। नेताहरूलाई बोल्नका लागि 3 मिनटको समय छुट्याइएको छ। गण्डकीका निवर्तमान स्वास्थ्य मन्त्री लक्ष्मण बहादुर पाण्डे र स्वास्थ्य सचिव डाक्टर युवानिधि बसवालामाथि अस्पतालको भिड सङ्ख्या बढाउने अनुमति दिँदा घुस बार्गेनिङ गरेको आरोप लागेपछि प्रदेश सरकारले छानबिन थालेको छ। पोखराको पद्म नर्सिङ होमलाई 50 बाट 100 बेडमा स्तरोन्नतिको अनुमति दिँदा 30 लाख रुपियाँ घुसको डिल भएको दावी सार्वजनिक भएपछि सरकारले छानबिन अघि बढाएको हो। पाण्डेले घुस रकम लिएको आरोप अस्वीकार गर्नुभएको छ। सरकारले सचिव बसवालालाई स्वास्थ्य मन्त्रालयबाट हटाएर मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयमा काजमा पठाएको छ। घटनाबारे छानबिन गर्न 3 सदस्यीय समिति गठन गरेर 15 दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ। सरकारले छानबिनका लागि अख्तियार दुरुपयोग गर्न सन्धान आएको पोखरा कार्यालयमा समेत पत्र पठाउने निर्णय गरेको छ। छानबिन पूरा नभएसम्म पद्मनर्सिंह होमलाई दिएको अस्पताल स्तरोन्नतिको अनुमति कार्यान्वयन नगर्ने निर्णय पनि भएको छ। त्यस्तै एमाले गण्डकी प्रदेश सभा संसदीय दलले पनि घटनाको छानबिन गर्न छुट्टै समिति बनाएको छ। नेपाली काङ्ग्रेसमा महाधिवेशनको प्रक्रिया अघि बढिरहेका बेला निवर्तमान सभापति शेरबहादुर देउबा गृह जिल्ला डडेलधुरामै अल्पमतमा पर्नु भएको छ। काङ्ग्रेस केन्द्रीय सदस्य नयनसिंह महर सभापति गगन थापाको पक्षमा खोलेपछि जिल्ला सभापति भीमबहादुर साउदसहित बहुमत पदाधिकारी र सदस्य पनि थापा पक्षमा उभिएका छन्। डडेलधुराका 7 पालिकामध्ये 4 सभापति थापा पक्षमा र 3 देउबा पक्षमा छन्। 52 वडामध्ये 30 वडामा अधिवेशन भइसकेको छ। बाँकी 22 वडामा आज अधिवेशन हुँदैछ। महरले असोज 1 देउबाको साथ छाड्नु भएको हो। उहाँसँगै सुदूरपश्चिमका केही प्रभावशाली नेता पनि थापा पक्षमा उभिएपछि देउबा पक्षको समीकरणमा असर परेको छ। सुदूरपश्चिमका 9 जिल्ला सभापतिमध्ये अहिले 3 मात्रै देउबाको पक्षमा देखिएका छन्। बालबालिकामा मोबाइल टिभी र सामाजिक सञ्जालको अत्यधिक प्रयोगसँगै शारीरिक मानसिक र व्यवहार सम्बन्धी समस्या बढ्दै गएको चिकित्सकले बताएका छन्।
4: चिकित्सकका अनुसार लामो समय स्क्रिनमा बिताउने बालबालिकामा आँखाको समस्या, घाँटी तथा ढाड दुख्ने, शारीरिक गतिविधि घट्ने, एकाग्रता कमजोर हुने र सामाजिक अन्तर्क्रिया कम हुने समस्या देखिन थालेका छन्। सानै उमेरमा अत्यधिक स्क्रिन प्रयोगले उमेर अनुसार हुनुपर्ने बोली, व्यवहार र सामाजिक विकासमा समेत असर पर्न सक्ने उनीहरूको भनाइ छ। बालबालिकाले मोबाइल नपाउँदा रुने, रिसाउने वा आक्रामक व्यवहार देखाउने घटना पनि अभिभावकले चिकित्सक समक्ष ल्याउने गरेका छन्। चिकित्सकका अनुसार बच्चालाई खाना खुवाउन वा व्यस्त राख्न नियमित रूपमा मोबाइल दिने बानीले स्क्रिनप्रतिको निर्भरता बढाउन सक्छ। विश्व स्वास्थ्य संगठनका अनुसार 2 वर्ष मुनिका बालबालिकालाई स्क्रिन टाइम दिनु हुँदैन भने 4 वर्षसम्मका बालबालिकाका लागि बढीमा 1 घण्टा स्क्रिन प्रयोगको सीमा राख्न सुझाव दिइएको छ। यो सँगै बालबालिका अनलाइन जोखिममा पर्ने क्रम पनि बढ़िरहेको साइबर ब्युरोले जनाएको छ।
3: पृथ्वी राजमार्गको कृष्णभीरमा जाने पहिरो र सड़क अवरोधको दीर्घकालीन समाधानका लागि सरकारले सुरुङ वा भाडक निर्माणको विकल्पमा अध्ययन थालेको छ। सड़क विभागका महानिर्देशक डाक्टर विजय जयसिका अनुसार दुवै विकल्पको प्राविधिक अध्ययन शुरू भएको हो। करिब दुई महिनाभित्र प्राविधिक प्रतिवेदन तयार हुने र त्यसपछि निर्माणका लागि ठेक्का प्रक्रियामा लैजाने विभागको तयारी छ। अहिलेसम्मका खबर यति नै।
1: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે BFBS
1: યુ BFBS ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો
3: एमाले अध्यक्ष केपी ओलीले मुलुक फाँसी बाँधतिर गइरहेको बेला उल्टै नेतृत्वमाथि आक्रमण गरेको भन्दै नेताहरूको झाँको झार्नु भएको छ। वर्तमान सरकार बनेको दिनदेखि नै एमालेमाथि खनिएको बेला नेताहरूले उल्टै नेतृत्वको आलोचना गरेको भन्दै ओलीले केन्द्रीय कमिटी बैठकमा आक्रोश पोख्नु भएको हो। अब पार्टीभित्रको अराजकता नियन्त्रण गरिने चेतावनी समेत दिनुभएको छ।
4: विनायकवाद लागू गरेर अगाडि बढिएको हो भन्ने कुरा स्पष्ट छ। यो फासीवादतर्फको यात्राको एउटा निरन्तरता हो भनेरै बुझ्नु। यति बेर त हामी माथिको यस फासीवादी हमलाको प्रतिकार गर्न एकजुट भएर अगाडि बढ्नु पर्थ्यो, तर पार्टीभित्रै केही व्यक्ति र तत्त्वहरू पार्टीभित्र समस्या सिर्जना गर्न उद्धत भए। मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो यस्ता कुराहरू बोल्ने, को न्यायाधीश? तपाईँ पार्टीमा हुनुहुन्छ भने पार्टीभित्र छलफल गर्नुहोस्, कमिटीमा छलफल गर्नुहोस्, राय राख्नुहोस्। बाहिर गएर जमघसाई गर्ने, पार्टीको प्रतिष्ठा कमजोर पार्ने, विपक्षीको मनोबल उठाउने यस्तो अराजकतालाई नियन्त्रण गरेर पार्टीलाई अनुशासित र एकताबद्ध बनाएर अगाडि बढाउनु पर्ने परिस्थिति सिर्जना भएको छ।
3: राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञान बहादुर शाहीले सरकारले राजदूत नियुक्तिका लागि आफैले तय गरेको मापदण्ड पालना नगरेको आरोप लगाउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा नेता शाही
5: नेपाल सरकारले राजदूत नियुक्तिका लागि परराष्ट्र मन्त्रालय अन्तर्गत आफ्नै मापदण्ड तय गरेको छ। मापदण्डको दस्तावेज अनुसार हाल अन्तर्राष्ट्रिय वा विदेशी सहयोगबाट परिचालित कुनै पनि गैर सरकारी संस्थामा कार्यरत हुनुहुँदैन। यदि भयो भने त्यो व्यक्ति राजदूतका लागि उपयुक्त हुँदैन भन्छ। यदि यसअघि कुनै विदेशी राज्यद्वारा तलब सहितको पदमा नियुक्ति भएको भए उक्त पद छाडेको कम्तीमा 10 वर्ष पुरा भएको हुनुपर्छ। 10 वर्ष भएन भने उक्त व्यक्ति राजदूतका लागि अयोग्य ठहरिन्छ भनेर परराष्ट्र मन्त्रालयले टिओआर अर्थात् आफ्नो मापदण्ड लाग्यो। तर अब प्रश्न उठ्छ, सरकारले बनाएको मापदण्ड आफैले आफै मिच्यो? अमेरिकाका लागि प्रस्तावित राजदूत चिरञ्जन थापा अक्सफामको एसियाली क्षेत्रीय सुरक्षा सल्लाहकार रूपमा काम गरेको देखिन्छ। स्पेनका लागि प्रस्तावित राजदूत प्राप्ति शेरसन ओल्ड ब्याङ्क अन्तर्गतको आइएफसीमा कार्यरत उल्लेख छ। जर्मनीका लागि प्रस्तावित राजदूत सारू जोशी युएन ओमन लगायत अन्तर्राष्ट्रिय संस्थामा काम गरेकी छन्। ओमानका लागि प्रस्तावित पद्माची राणाको पृष्ठभूमि अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाको सहकारी केन्द्र देखिन्छ। दक्षिण कोरियाका लागि प्रस्तावित डाक्टर संगम श्रेष्ठ एसिया इन्स्टिच्युट अफ टेक्नोलोजी लगायतका अन्तर्राष्ट्रिय शैक्षिक तथा अन्य संस्थामा काम गरेका छन्। म प्रश्न गर्न चाहन्छु, सरकारले आफैले मापदण्ड बनाएर आफ्नो मापदण्ड आफै लागू गर्न सकेको किन छैन?
3: पूर्वाधार विकास मन्त्रालयले भोटेकोशी बाढीबाट सड़क क्षेत्रमा मात्रै झन्नै 25 अर्ब रूपियाँ बराबरको क्षति भएको बताएको छ। आज बसेको पूर्वाधार विकास समितिको बैठकमा मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले क्षतिग्रस्त आयोजनाहरूको वर्गीकरण गरी पुननिर्माणको खाका तयार पारिएको जानकारी दिनुभएको छ। उहाँका अनुसार विपदपछिको अवस्था सम्बोधन गर्न 8 वटा छुट्टा छुट्टै समिति गठन गरी काम भइरहेको छ। अबको पुननिर्माण जलवायु अनुकूलित र सुरक्षित संरचना हुने मन्त्रालयको दावी छ। तत्काल सड़क र पुलको पहुँच जोड्ने कामलाई प्राथमिकता दिएको उहाँले बताउनुभयो। आर्थिक वर्षको बीचमा विपद परेकाले बजेट सुनिश्चितताका लागि राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयसँग समन्वय भइरहेको र स्रोत सुनिश्चित हुनासाथ अत्यावश्यक आयोजनाहरूलाई प्राथमिकताका आधारमा तत्काल ठेक्का प्रक्रियामा लगेर निर्माण शुरू गरिने मन्त्रालयले जनाएको छ। सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने भएको छ। ऊर्जा मन्त्रालयका अनुसार भ्याट हटाउनका लागि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ र अर्थमन्त्री डाक्टर सोनी मुवागले बीच सहमति भएको हो। दुई मन्त्रीबीच हिजो भएको छलफलमा ऊर्जा मन्त्री श्रेष्ठले गर्नुभएको बिजुलीको भ्याट हटाउने प्रस्तावमा अर्थमन्त्री वागले सहमत हुनुभएको हो। अब अर्थमन्त्री वागले भ्याट हटाउने प्रस्ताव मन्त्री परिषदमा लैजाने र मन्त्री परिषद बैठकबाट निर्णय भएपछि भ्याट हट्ने मन्त्रालयले जनाएको छ। सरकारले चालू आर्थिक वर्षदेखि विद्युत भ्याट लगाउन थालेको हो। अहिले घरायसी ग्राहकका लागि 5% र औद्योगिक तथा अन्य गैर घरायसी ग्राहकका लागि 13% भ्याट लाग्ने गरेको छ। चालू आर्थिक वर्षको बजेट मार्फत बिजुलीमा भ्याट लगाएपछि सरकारको चौतर्फी आलोचना भइरहेको थियो। गण्डकीका निवर्तमान स्वास्थ्य मन्त्री लक्ष्मण बहादुर पाण्डे र स्वास्थ्य सचिव डाक्टर युवानिधि बसौलामाथि अस्पतालको बेड संख्या बढ़ाउने अनुमति दिँदा घुस बार्गेनिङ गरेको आरोप लागेपछि प्रदेश सरकारले छानबिन थालेको छ। पोखराको पद्म नर्सिङ होमलाई 50 बाट 100 बेडमा स्तरोन्नतिको अनुमति दिँदा 30 लाख रूपियाँ घुसको ढिल भएको दावी सार्वजनिक भएपछि सरकारले छानबिन अघि बढ़ाएको हो। पाण्डेले घुस रकम लिएको आरोप अस्वीकार गर्नुभएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बिलाइन भरी
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: जेन्जी विद्रोह र पछिल्ला केही दिनमा समेत सर्वोच्च अदालतमा आगलागी भएको विषयमा एमाले र रासोपा सांसद बीच संसदमा विवाद परेको छ। आजको संसद बैठकमा एमाले सांसद गंगादेवी श्रेष्ठले जेन्जी विद्रोहका बेला रासोपा सभापति रवि लामिछानेको निर्देशनमा सर्वोच्चमा आगो लगाइएको र हालको आगलागीका घटना समेत शंकास्पद भन्दै छानबिनको माग गर्नुभएको छ।
4: गत भाद्र 23 र 24 गते सर्वोच्च अदालत जलाउँदा जल्न बाँकी कुन कुन फाइल रहेछ र कोठा छानी छानी फेरि आगो लाग्दैछ, त्यो के फाइल थियो र पटक पटक जल्छ? जेएनजी आन्दोलन अगाडि नै राष्ट्रपा सभापति एवं पूर्व गृह मन्त्रीले कुन कुन फाइल चाहिँ कुन अदालतमा छ र कति नम्बर कोठामा छ त्यो जलाउनु भनेर निर्देशन दिएर जलाउँदा पनि कसरी बाँकी रहेछ र फेरि जल्दैछ सभामुख हुँदै? ती फाइलहरू के फाइल थियो र किन जलाइयो भन्ने विषयमा संसदीय छानबिन समिति बनोस् र तत्काल छानबिन होस् भन्ने माग गर्दछु। स्वतन्त्र न्यायालयमाथि सरकारको गिद्धे नजर किन लाग्दैछ सभामुख महोदय? अहिले सरकारको टार्गेट अदालत किन परिरहेको छ?
3: सांसद श्रेष्ठको आरोपप्रति रासोपा सांसद लाल विक्रम थापाले आपत्ति जनाउँदै उहाँको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्नु भएको छ।
5: सरदी पार्टी सभापति हाम्रो पार्टी सभापतिले जीएनजी आन्दोलन अगाडि नै अदालतमा आगो लाउने आदेश दियो भन्दै उहाँले जुन अफवाह झुटको खेती गर्नुभएको छ, यस्ता शब्दहरूलाई तत्कालै रेकर्डबाट हटाउन म माग गर्दछु।
3: एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि शुरू भएको छ। पर्सीसम्म चल्ने बैठकका लागि 9 मुख्य कार्यसूची तय गरिएका छन्। गएको फागुन 21 गतेको प्रतिनिधि सभा चुनावपछि पहिलो पटक बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन प्रस्तुत हुनेछ। यस्तै केन्द्रीय कमिटिमा मनोनयन, पोलिट ब्यूरो, स्थायी कमिटी, विभागहरू, सल्लाहकार परिषद र अनुशासन आयोग गठन लगायतका समसामयिक विषयमा छलफल हुनेछ। बैठकमा बोल्न चाहने सदस्यका लागि 3 मिनटको समय तोकिएको छ भने समय अभाव भए लिखित सुझाव दिन सकिनेछ। यसैबीच बैठकलाई मर्यादित र अनुशासित बनाउन अध्यक्ष ओलीले कड़ा निर्देशन दिनुभएको छ। बैठक स्थलमा मोबाइल चलाउन, भिडियो खिच्न वा सामाजिक सञ्जालमा लाइभ गर्न पूर्ण रूपमा रोक लगाइएको छ। एमाले अध्यक्ष केपी ओलीले मुलुक फाँसी बाततिर गइरहेको बेला उल्टै नेतृत्वमाथि आक्रमण गरेको भन्दै नेताहरूको जहाँको जहाँ भएको छ। वर्तमान सरकार बनेको दिनदेखि नै एमालेमाथि खनिएको बेला नेताहरूले उल्टै नेतृत्वको आलोचना गरेको भन्दै ओलीले केन्द्रीय कमिटी बैठकमा आक्रोश पोख्नु भएको हो। अब पार्टीभित्रको अराजकता नियन्त्रण गरिने चेतावनी समेत दिनुभएको छ।
6: तर्फको यात्राको एउटा निरन्तरता हो भनेरै बुझ्नु। यति बेला त हामी माथिको यस फासीवादी हमलाको प्रतिकार गर्न एकजुट भएर अगाडि बढ्नु पर्थ्यो, तर पार्टीभित्रै केही व्यक्ति र तत्त्वहरू पार्टीभित्र समस्या सिर्जना गर्न उद्धत भए। मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो यस्ता कुराहरू बोल्ने को न्यायाधीश? तपाईँ पार्टीमा हुनुहुन्छ भने पार्टीभित्र छलफल गर्नुहोस्, कमिटीमा छलफल गर्नुहोस्, राय राख्नुहोस्। बाहिर गएर जङ्घसाई गर्ने, पार्टीको प्रतिष्ठा कमजोर पार्ने, विपक्षीको मनोबल उठाउने यस्तो अराजकतालाई नियन्त्रण गरेर पार्टीलाई अनुशासित र एकताबद्ध बनाएर अगाडि बढाउनु पर्ने परिस्थिति सृजना भएको छ।
3: नेकपा एमालेका नेता ईश्वर पोखरेलले अध्यक्ष केपी ओलीलाई मार्ग प्रशस्त गर्न सुझाउनु भएको छ। आजदेखि शुरू भएको केन्द्रीय कमिटिको बैठकलाई पत्र लेख्दै श्रीमतीको उपचारको लागि भारतमा रहनुभएका पोखरेलले अध्यक्ष ओलीको सम्मानजनक विदाईको विकल्प नरहेको बताउनु भएको हो। उहाँले पार्टी पुनर्गठन नगरी आम जनतामा जान नसक्ने भन्दै देशभरिका कार्यकर्ताहरूको चाहना र माग बमोजिम सम्मानजनक मार्ग प्रशस्त गर्न भन्नुभएको छ। यति बेला ओलीले सम्मानका साथ विदाई र विधिसम्मत नयाँ नेतृत्वमा जानुभन्दा अर्को आशा जगाउने विकल्प नभएको र हुन नसक्ने उहाँको भनाइ छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेत क्रान्ति शिखा धिताले रसुवा बाढ़ी पीड़ित नागरिकलाई कानूनी र प्रशासनिक प्रक्रियामा सहजीकरण गर्न सरकारलाई सचेत गराउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उहाँले राहत र पुनस्थापनामा ढिलाइ गरेर प्रभावित नागरिकलाई अन्योलमा नराख्न आग्रह गर्नु भएको हो।
2: भोटेकोसी बाढ़ी गएको महिना दिन बित्न लाग्यो। यो महाविपत्तिमा परेर हालसम्म 1451 मृत्यु पुष्टि भइसकेको छ। 5786 जनाको सास र लासको टुङ्गो लागेको छैन। आफन्तहरूले आस मार्ने अवस्था भइसकेको छ। कतिले कुशको आकृति बनाएर अन्तिम संस्कारको रीतिसम्म पूरा गरिसकेका छन्। तर आश्रित परिवारको
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS कुलकर्म रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: जेएनजी विद्रोह र पछिल्ला केही दिनमा समेत सर्वोच्च अदालतमा आगलागी भएको विषयमा एमाले र रासोपा सांसदबीच संसदमा विवाद परेको छ। आजको संसद बैठकमा एमाले सांसद गंगादेवी श्रेष्ठले जेएनजी विद्रोहका बेला रासोपा सभापति रवि लामिछानेको निर्देशनमा सर्वोच्चमा आगो लगाइएको र हालको आगलागीका घटना समेत शंकास्पद भन्दै छानबिनको माग गर्नुभएको छ।
4: गत भाद्र 23 र 24 गते सर्वोच्च अदालत जलाउँदा जल्न बाँकी कुन कुन फाइल रहेछ र कोठा छानी छानी फेरि आगो लाग्दैछ, त्यो के फाइल थियो र पटक पटक जल्छ? जेएनजी आन्दोलन अगाडि नै राष्ट्रपा सभापति एवं पूर्व गृह मन्त्रीले कुन कुन फाइल चाहिँ कुन अदालतमा छ र कति नम्बर कोठामा छ त्यो जलाउनु भनेर निर्देशन दिएर जलाउँदा पनि कसरी बाँकी रहेछ र फेरि जल्दैछ? सभामुख महोदय, ती फाइलहरू के फाइल थियो र किन जलाइयो भन्ने विषयमा संसदीय छानबिन समिति बनोस् र तत्काल छानबिन होस् भन्ने माग गर्दछु। स्वतन्त्र न्यायालयमाथि सरकारको गिद्धे नजर किन लाग्दैछ सभामुख महोदय? अहिले सरकारको टार्गेट अदालत किन परिरहेको छ?
3: सांसद श्रेष्ठको आरोपप्रति रासोपा सांसद लाल विक्रम थापाले आपत्ति जनाउँदै उहाँको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्नुभएको छ।
5: सरदी पार्टी सभापति, हाम्रो पार्टी सभापतिले जेएनजी आन्दोलन अगाडि नै अदालतमा आगो लाउने आदेश दियो भन्दै उहाँले जुन अफवाह झुटको खेती गर्नुभएको छ, यस्ता शब्दहरूलाई तत्कालै रेकर्डबाट हटाउन म माग गर्दछु।
3: एमाले अध्यक्ष केपी ओलीले मुलुक फाँसी बाततिर गइरहेको बेला उल्टै नेतृत्वमाथि आक्रमण गरेको भन्दै नेताहरूको झाँको झार्नु भएको छ। वर्तमान सरकार बनेको दिनदेखि नै एमालेमाथि खनिएको बेला नेताहरूले उल्टै नेतृत्वको आलोचना गरेको भन्दै ओलीले केन्द्रीय कमिटी बैठकमा आक्रोश पोख्नु भएको हो। अब पार्टीभित्रको अराजकता नियन्त्रण गरिने चेतावनी समेत दिनुभएको छ।
6: अधिनायकवाद लागू गरेर अगाडि बढिएको हो भन्ने कुरा स्पष्ट छ। यो फाँसीवाद तर्फको यात्राको एउटा निरन्तरता हो भनेरै बुझ्नु। यति बेर त हामी माथिको यस फाँसीवादी हमलाको प्रतिकार गर्न एकजुट भएर अगाडि बढ्नु पर्थ्यो, तर पार्टीभित्रै केही व्यक्ति र तत्त्वहरू पार्टीभित्र समस्या सिर्जना गर्न उद्धत भए। मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो यस्ता कुराहरू बोल्ने को न्यायाधीश? तपाईँ पार्टीमा हुनुहुन्छ भने पार्टीभित्र छलफल गर्नुहोस्, कमिटीमा छलफल गर्नुहोस्, राय राख्नुहोस्। बाहिर गएर जमघसाई गर्ने, पार्टीको प्रतिष्ठा कमजोर पार्ने, विपक्षीको मनोबल उठाउने यस्तो अराजकतालाई नियन्त्रण गरेर पार्टीलाई अनुशासित र एकताबद्ध बनाएर अगाडि बढाउनु पर्ने परिस्थिति सिर्जना भएको छ।
3: राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेत क्रान्ति शिखा दिताले रसुवा बाढ़ी पीड़ित नागरिकलाई कानूनी र प्रशासनिक प्रक्रियामा सहजीकरण गर्न सरकारलाई सचेत गराउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उहाँले राहत र पुनस्थापनामा ढिलाइ गरेर प्रभावित नागरिकलाई अन्यलमा नराख्न आग्रह गर्नुभएको हो।
7: भोटेकोसी बाढ़ी गएको महिना दिन बित्न लाग्यो। यो महाविपत्तिमा परेर हालसम्म 1451 मृत्यु पुष्टि भइसकेको छ। 5786 जनाको सास र लासको टुङ्गो लागेको छैन। आफन्तहरूले आस मार्ने अवस्था भइसकेको छ। कतिले कुशको आकृति बनाएर अन्तिम संस्कारको रीतिसम्म पूरा गरिसकेका छन्, तर आश्रित परिवारको पुनरुत्थान भने अनेक बाधा परेको देखिन्छ। आफन्तजनको मृत्युले औपचारिकता र निश्चित कागजी प्रक्रियाको टुङ्गो नपाउँदा प्रभावित परिवार दोहोरो मारमा छन्। नागरिकको कानूनी हैसियत, सम्पत्तिको हक हस्तान्तरण लगायत राज्यबाट प्राप्त हुने सेवा सुविधाको उपभोगमा तत्काल न्यायिक तथा प्रशासनिक बाटो प्रशस्त गरिनुपर्छ। राहत र सामाजिक सुरक्षा उपलब्ध गराउने कार्यविधि तोक्न विलम्ब गरेर नागरिकलाई अन्यलमा राखिरहने छुट सरकारसँग हुनु हुँदैन।
3: कोशी प्रदेशमा डेंगी संक्रमण बढ्दै गएको छ।
8: स्वास्थ्य निर्देशनालयका अनुसार अहिलेसम्म प्रदेशका 13 जिल्लामा 793 जनामा डेंगी संक्रमण पुष्टि भएको छ। झापा सबैभन्दा बढी प्रभावित छ, त्यहाँ 228 जनामा संक्रमण पुष्टि भएको छ। सुनसरीमा 203, ओखलढुङ्गामा 112 र खोटाङमा 82 जनामा संक्रमण देखिएको छ। निर्देशनालयका अनुसार विभिन्न जिल्लामा 51 सम्भावित र 2 शंकास्पद संक्रमित उपचाररत छन्। संक्रमण बढ्दै गएपछि लामखुट्टेको वासस्थान खोजी गरी नष्ट गर्ने अभियानलाई तीव्र बनाउन स्वास्थ्य अधिकारीहरूले आग्रह गरेका छन्।
3: सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने भएको छ। ऊर्जा मन्त्रालयका अनुसार भ्याट हटाउनका लागि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ र अर्थमन्त्री डाक्टर सोनी मुवागले बीच सहमति भएको हो। दुई मन्त्रीबीच हिजो भएको छलफलमा ऊर्जा मन्त्री श्रेष्ठले गर्नुभएको बिजुलीको भ्याट हटाउने प्रस्तावमा अर्थमन्त्री वागले सहमत हुनुभएको हो। अब अर्थमन्त्री वागले भ्याट हटाउने प्रस्ताव मन्त्री परिषदमा लैजाने र बैठकबाट निर्णय भएपछि भ्याट हट्ने मन्त्रालयले जनाए। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: रसियाका यौन जासुसको निशानामा पर्न सक्ने भन्दै बेलायती सैनिकलाई सजग गराइएको छ। बेलायती सशस्त्र बलका सैनिक विदेशमा खटिएका बेला कथित हनी ट्र्यापको जोखिममा पर्न सक्ने भन्दै सजग गराइएको हो। रक्षा विश्लेषक माइकल कार्लका अनुसार इस्टोनियातिर खटिन लागेका बेलायती सैनिकलाई त्यहाँ जानु अघिको प्रशिक्षणमा यौन जासुसीको जोखिमबारे सजग गराउने विषय राखिएको छ।
4: The Russians will make anything out of whatever they can, and they'll create things, they'll invent things, and so there has to be a constant process. Not, we don't hear about it very much here in the United Kingdom, you know, back at home, but in Estonia, it's very important that the reputation of our troops remains high among the Estonian population.
3: बेलायतका प्रधानमन्त्रीले बलात्कार र यौन अपराध सम्बन्धी मुद्दा हेर्न इंग्ल्याण्ड र वेल्समा विशेष इजलास राखिने बताउनु भएको छ। विशेष इजलास गठनपछि यौन अपराधका मुद्दामा अभियोजनको दर बढ़ाउन सहयोग पुग्ने सरकारको अपेक्षा छ। यो योजना अनुसार प्रत्येक क्राउन कोर्टमा कम्तीमा एउटा इजलास बलात्कार तथा यौन अपराधका मुद्दाका लागि छुट्याइनेछ। यो व्यवस्था महिला तथा बालबालिकामाथि हुने हिंसा नियन्त्रण गर्न सरकारले अघि सारेका योजनाको हिस्सा हो। रेप क्राइसिस इंग्ल्याण्ड एण्ड वेल्सकी प्रमुख कार्यकारी सियारा बगम्यानले सरकारी घोषणाको स्वागत गर्नुभएको छ, तर यो कदम समस्या समाधानको शुरूआत मात्र भएको उहाँको टिप्पणी छ।
5: Whatever stage of the journey someone's at, and actually irrespective of whether or not they decide to pursue criminal justice. But we think that that also would make a difference in helping people to remain in the system.
3: नेपाल यातायात व्यवसाय महासंघले इन्धनको मूल्य नबढ्दासम्म चाडपर्वमा यातायात भाडा नबढ़ाउने बताएको छ। महासंघका अध्यक्ष पुण्य प्रसाद सेटौलाले आगामी एक महिनासम्म अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ़े पनि त्यसको मारमा उपभोक्तालाई नपार्न सरकारसँग आग्रह गर्नुभएको छ। अध्यक्ष सिटौलाले अनलाइन टिकटिङ तथा प्रविधि मैत्री यातायात प्रणाली कार्यान्वयनमा सरकारी निकायले अवरोध गरिरहेको आरोप लगाउनुभयो। प्रविधि सम्बन्धी कार्यविधि स्वीकृत भएर विभागमा पुगेको भए पनि कार्यान्वयनमा ढिलाइ भइरहेको उहाँको भनाइ छ। टिकट प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन व्यवसायीहरू तयार रहेको उहाँको भनाइ छ। गृह मन्त्रालयले रसुवाबारीबाट सम्पर्कविहीनहरूको जीवितै उद्धार गर्न सकिने सम्भावना अब न्यून रहेको जनाएको छ। कानून न्याय तथा मानवाधिकार समितिको बैठकमा बोल्दै गृह सचिव केदारनाथ शर्माले भौगोलिक विकटता र प्रविधिको अभावका बावजूद खोज तथा उद्धारलाई निरन्तरता दिएको जानकारी दिनुभएको छ। अन्तर्राष्ट्रिय खोज तथा उद्धार विज्ञहरूले समेत घटनास्थलको भूगोल कठिन रहेको पुष्टि गरेको भन्दै गृह सचिव शर्माले सम्भावना रहेसम्म सुरक्षा निकाय र पदविज्ञहरू संघको समन्वयमा खोज जारी राखिने बताउनुभयो। खोज र उद्धारपछि राहत वितरण, पुनस्थापना र पुननिर्माणका काम अघि बढ़ाइने गृह मन्त्रालयले जनाएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिले जलवायुजन्य विपद व्यवस्थापन र जोखिम न्यूनीकरणका लागि नीतिगत र कानूनी सुधार गर्न सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकले अति जोखिममा रहेका नदी तटीय तथा भौगोलिक बस्तीहरूको पहिचान गरी सुरक्षित ठाउँमा सार्न सरकारलाई भनेको हो। समिति सभापति समीक्षा भास्कोटा
6: भविष्यमा बाढी पहिरो तथा अन्य जलवायुजन्य विपदबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न जोखिम पहिचान र नक्साङ्कन पूर्व सूचना प्रणाली विपद पूर्व तयारी उद्धार तथा राहत सुरक्षित स्थानान्तरण जलवायु अनुकूल तथा जोखिम न्यूनीकरण सहित समग्र मानव अधिकारको संरक्षण सम्बन्धी विद्यमान नीतिगत कानूनी तथा संस्थागत व्यवस्थाको प्रभावकारिताका सम्बन्धमा सम्बन्धित निकायबाट आवश्यक जानकारी प्राप्त गर्ने गरी समितिको आगामी बैठकहरूमा समेत आवश्यक अनुसार थप छलफल गर्ने जलवायु परिवर्तनका कारण सृजना हुने विपदका बहुआयामिक जोखिमहरूको दीर्घकालीन तथा दिगो समाधानका लागि जलवायु न्यायको सिद्धान्तलाई पूर्ण रूपमा आत्मसात गर्दै देशका अति जोखिमयुक्त भौगोलिक क्षेत्रहरू एवं जोखिमयुक्त बस्तीहरूको वैज्ञानिक तथा प्राविधिक अध्ययन जोखिम नक्साङ्कनका आधारमा पहिचान गरी प्रभावित बस्तीहरूलाई सुरक्षित र उपयुक्त स्थानमा व्यवस्थित ढङ्गले स्थानान्तरण गर्ने नेपाल सरकारले समान हित भएका पर्वतीय तथा अति प्रभावित राष्ट्रहरूसँगको सहकार्यमा अन्तर्राष्ट्रिय न्याय संयन्त्र स्थापना र आवश्यकता अनुसार नयाँ सन्धि सम्झौताका लागि कूटनीतिक पहल गर्न नेपाल सरकारलाई सुझाव दिने।
3: रिद्धि सिद्धि यातायातको बसमा भएको आगलागी र घटनासँग ट्राफिक प्रहरीको संलग्नतामाथि छानबिन गर्न प्रहरीले समिति गठन गरेको छ। उपत्यका प्रहरी कार्यालयले एसएसपी रमेश बस्नेतको सम्झौतामा छानबिन समिति गठन गरेको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सर्वोच्च अदालतले जोखिमपूर्ण अवस्था बाहेक पक्राउ परेका सबै व्यक्तिहरूलाई हत्कडी नलाउन आदेश दिएको छ। पक्राउ परेका व्यक्तिले अपराध अनुसन्धानको क्रममा पक्राउ परेको व्यक्ति भाग्ने जोखिम भएमा उसको व्यवहार हिंसात्मक भएमा र उसले आफू वा अरूलाई क्षति पुर्याउन सक्ने भएमा मात्र हत्कडी लाउन आदेश दिएको हो। न्यायाधीशहरू डाक्टर रहकुल सुवेदी र शान्ति सिंह थापाको इजलासले प्रहरी प्रधान कार्यालयको नाममा जारी गरेको आदेशमा हत्कडी प्रयोग नगरी नहुने परिस्थिति देखेमा मात्र हत्कडी लगाउन भनिएको छ। सर्वोच्चले हत्कडी लगाउँदा समेत अभिलेख राख्न प्रहरी अधिकारीहरूको नाममा आदेश दिएको छ। सर्वोच्चले हत्कडीको प्रयोग विरूद्ध परेको रिट निवेदनको अन्तिम टुङ्गो नलाग्दासम्म जो कोहीलाई मनमौजी रूपमा हत्कडी नलाउन आदेश दिएको हो। हत्कडीको गैर कानूनी प्रयोग भएको भन्दै विवेक चौधरी, रोशन आउजा र विकास यादवले सर्वोच्च अदालतमा रिट निवेदन दिनुभएको थियो। प्रतिनिधि सभाले भोटेकोशी त्रिशुरी विपद सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ। आजको प्रतिनिधि सभा बैठकमा सभामुख डोल प्रसाद अरियालले हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति गठनको प्रस्ताव गरेपछि बैठकले सहमति जनाएको हो।
4: हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपदका विषयमा अध्ययन, नीतिगत सुझाव, अन्तरनिकाय समन्वय र संसदीय अनुगमनका लागि एक संसदीय विशेष समिति गठन गर्न प्रस्ताव गर्दछु। हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी त्रिशुली विपदको अध्ययन गरी प्रभावित नागरिकको पुनर्स्थापना, दिगो पुननिर्माण, भविष्यको जोखिम न्यूनीकरण, आवश्यक कानूनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिश गर्नुहुनेछ।
3: 15 सदस्य समिति सदस्यमा सांसदहरू अच्युतम लामिछाने, अनुष्का श्रेष्ठ, गंगादेवी श्रेष्ठ, गणेश पराजुली, धनञ्जय रेग्मी, ध्रुवराज राई हुनुहुन्छ। निशा डाँगे, पुष्पराज कणेल, मोहन आचार्य, मिङमा ग्याबु शेर्पा र रमेश कुमार मल्ल सहित रविन्द्र पटेल, सरस्वती लामा, सुजाता तामाङ र सीता थपलियालाई पनि समिति सदस्य राखिएको छ। समितिका लागि 3 महिनाको अवधि तोकिएको छ। यो अवधिमा काम नसकिएमा का कारण र थप अवधि खुलाएर प्रतिनिधि सभा समक्ष अनुरोध गरेमा म्याद थप हुन सक्ने सभामुख अरियालले जानकारी दिनुभएको छ। समितिलाई जोखिम तथ्याङ्कको समीक्षा एवं अनुसन्धान प्रणाली सुदृढीकरणका उपायसहित खोज, उद्धार, राहत, अस्थायी बसोबास र जीविकोपार्जन सुधारका उपायहरू सिफारिश गर्न भनिएको छ। सभामुख डीपी अरियालले एमाले सांसद गंगादेवी श्रेष्ठको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन दिनुभएको छ। सांसद श्रेष्ठले सर्वोच्चमा आगलागी भएको घटनामा सरकार र रासोपा सभापति लामिछानेलाई जोडेर प्रश्न उठाउनु भएको थियो। आजको संसद बैठकमा एमाले सांसद श्रेष्ठले जेन्जी विद्रोहका बेला रासोपा सभापति रवि लामिछानेको निर्देशनमा सर्वोच्चमा आगो लगाइएको र हालको आगलागीको घटना समेत शंकास्पद भन्दै छानबिनको माग गर्नुभएको थियो।
5: गत भाद्र 23 र 24 गते सर्वोच्च अदालत जलाउँदा जल्न बाँकी कुन कुन फाइल रहेछ र कोठा छानी छानी फेरि आगो लाग्दैछ, त्यो के फाइल थियो र पटक पटक जल्छ? जेएनजी आन्दोलन अगाडि नै राष्ट्रपा सभापति एवं पूर्व गृह मन्त्रीले कुन कुन फाइल चाहिँ कुन अदालतमा छ र कति नम्बर कोठामा छ त्यो जलाउनु भनेर निर्देशन दिएर जलाउँदा पनि कसरी बाँकी रहेछ र फेरि जल्दैछ? सभामुख महोदय, ती फाइलहरू के फाइल थियो र किन जलाइयो भन्ने विषयमा संसदीय छानबिन समिति बनोस् र तत्काल छानबिन होस् भन्ने माग गर्दछु। स्वतन्त्र न्यायालयमाथि सरकारको गिद्धे नजर किन लाग्दैछ? सभामुख महोदय, अहिले सरकारको टार्गेट अदालत किन परिरहेको छ?
3: सांसद श्रेष्ठको आरोपप्रति रासोपा सांसद लाल विक्रम थापाले आपत्ति जनाउँदै उहाँको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्नुभएको थियो।
6: सरदी पार्टी सभापति, हाम्रो पार्टी सभापतिले जीएनजी आन्दोलन अगाडि नै अदालतमा आगो लाउने आदेश दियो भन्दै उहाँले जुन अफवा झुटको खेती गर्नुभएको छ, यस्ता शब्दहरूलाई तत्कालै रेकर्डबाट हटाउन म माग गर्दछु।
3: नेपाल यातायात व्यवसाय महासंघले इन्धनको मूल्य नबढ्दासम्म चाडपर्वमा यातायात भाड़ा नबढ़ाउने बताएको छ। महासंघका अध्यक्ष पुण्य प्रसाद सिटौलाले आगामी एक महिनासम्म अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ़े पनि त्यसको मारमा उपभोक्तालाई नपार्न सरकारसँग आग्रह गर्नुभएको छ। अध्यक्ष सिटौलाले अनलाइन टिकटिङ तथा प्रविधि मैत्री यातायात प्रणाली कार्यान्वयनमा सरकारी निकायले अवरोध गरिरहेको आरोप लगाउनुभयो। प्रविधि सम्बन्धी कार्यविधि स्वीकृत भएर विभागमा पुगेको भए कार्यान्वयनमा ढिलाइ भइरहेको उहाँको

0: युवतीमा हामीले आफैलाई देख्दैछौँ, होइन?
1: मलाई त हाम्रो युवा अवस्थाको सम्झना आयो।
0: खोइ भ्रम हो कि के हो?
1: चस्मा त दुवैले हाम्रै जस्तो लगाएको रहेछ त।

0: SBS Gorkha Radio हो
1: सैन्य समुदाय मा
2: बिलाइन भरी
1: on air
2: app मा
1: अनि स्मार्ट स्पीकर मा भन्नुहोस्
3: play BFBS
2: यो BFBS Gorkha Radio हो
1: Gorkha Radio हो
4: प्रतिनिधि सभाले भोटेको सीत्रिसुले विपद सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुख डोल प्रसाद अर्यालले हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेको सीत्रिसुले विपद सम्बन्धी संसदीय विशेष समिति गठनको प्रस्ताव गरेपछि बैठकले सहमति जनाएको हो।
5: हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेको सीत्रिसुली विपदका विषयमा अध्ययन, नीतिगत सुझाव, अन्तरनिकाय समन्वय र संसदीय अनुगमनका लागि एक संसदीय विशेष समिति गठन गर्न प्रस्ताव गर्दछु। हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी त्रिशुली विपदको अध्ययन गरी प्रभावित नागरिकको पुनर्स्थापना, दिगो पुननिर्माण, भविष्यको जोखिम न्यूनीकरण, आवश्यक कानूनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिस गर्नुहुनेछ।
4: 15 सदस्यीय समिति सदस्यमा सांसदहरू अच्युतम लामिछाने, अनुष्का श्रेष्ठ, गंगादेवी श्रेष्ठ, गणेश पराजुली, धनञ्जय रेग्मी, ध्रुवराज राई हुनुहुन्छ। निशा डाँगी, पुष्पराज कणेल, मोहन आचार्य, मिङमा ग्याम्बु शेर्पा र रमेश कुमार मल्लसहित रविन्द्र पटेल, सरस्वती लामा, सुजाता तामाङ र सीता थपलियालाई पनि समिति सदस्य राखिएको छ। समितिका लागि 3 महिनाको अवधि तोकिएको छ। यो अवधिमा काम नसकिएमा कारण र थप अवधि खुलाएर प्रतिनिधि सभा समक्ष अनुरोध गरेमा म्याद थप्न सक्ने सभामुख अर्यालले जानकारी दिनुभएको छ। समितिलाई जोखिम तथ्याङ्कको समीक्षा एवं अनुसन्धान प्रणाली सुदृढीकरणका उपायसहित खोज, उद्धार, राहत, अस्थायी बसोबास र जीविकोपार्जन सुधारका उपायहरू सिफारिस गर्न भनिएको छ। एमाले अध्यक्ष केपी ओलीले मुलुक फाँसी बातिर गइरहेको बेला उल्टै नेतृत्वमाथि आक्रमण गरेको भन्दै नेताहरूको झाँको झार्नु भएको छ। वर्तमान सरकार बनेको दिनदेखि नै एमालेमाथि खनिएको बेला नेताहरूले उल्टै नेतृत्वको आलोचना गरेको भन्दै ओलीले केन्द्रीय कमिटी बैठकमा आक्रोश पोख्नु भएको हो। अब पार्टीभित्रको अराजकता नियन्त्रण गरिने चेतावनी समेत दिनुभएको छ।
6: अधिनायकवाद लागू गरेर अगाडि बढिएको हो भन्ने कुरा स्पष्ट छ। यो फाँसीवाद तर्फको यात्राको एउटा निरन्तरता हो भनेरै बुझ्नु। यति बेला त हामी माथिको यस फाँसीवादी हमलाको प्रतिकार गर्न एकजुट भएर अगाडि बढ्नु पर्थ्यो, तर पार्टीभित्रै केही व्यक्ति र तत्त्वहरू पार्टीभित्र समस्या सिर्जना गर्न उद्धत भए। मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो यस्ता कुराहरू बोल्ने को न्यायाधीश? तपाईँ पार्टीमा हुनुहुन्छ भने पार्टीभित्र छलफल गर्नुहोस्, कमिटीमा छलफल गर्नुहोस्, राय राख्नुहोस्। बाहिर गएर जमघसाई गर्ने, पार्टीको प्रतिष्ठा कमजोर पार्ने, विपक्षीको मनोबल उठाउने यस्तो अराजकतालाई नियन्त्रण गरेर पार्टीलाई अनुशासित र एकताबद्ध बनाएर अगाडि बढाउनु पर्ने परिस्थिति सिर्जना भएको छ।
4: नेकपा एमालेका नेता ईश्वर पोखरेलले अध्यक्ष केपी ओलीलाई मार्ग प्रशस्त गर्न सुझाउनु भएको छ। आजदेखि शुरू भएको केन्द्रीय कमिटिको बैठकलाई पत्र लेख्दै श्रीमतीको उपचारको लागि भारतमा रहनुभएका पोखरेलले अध्यक्ष ओलीको सम्मानजनक विदाईको विकल्प नभएको बताउनु भएको हो। उहाँले पार्टी पुनर्गठन नगरी आम जनतामा जान नसक्ने भन्दै देशभरिका कार्यकर्ताहरूको चाहना र माग बमोजिम सम्मानजनक मार्ग प्रशस्त गर्न भन्नुभएको छ। सभामुख डीपी अर्यालले एमाले सांसद गंगादेवी श्रेष्ठको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन दिनुभएको छ। सांसद श्रेष्ठले सर्वोच्चमा आगलागी भएको घटनामा सरकार र रासोपा सभापति लामिछानेलाई जोडेर प्रश्न उठाउनु भएको थियो। आजको संसद बैठकमा एमाले सांसद श्रेष्ठले जेएनजे विद्रोहको बेला रासोपा सभापति रवि लामिछानेको निर्देशनमा सर्वोच्चमा आगो लगाइएको र हालको आगलागीका घटना समेत शंकास्पद भन्दै छानबिनको माग गर्नुभएको।
7: गत भाद्र 23 र 24 गते सर्वोच्च अदालत जलाउँदा जल्न बाँकी कुन कुन फाइल रहेछ र कोठा छानी छानी फेरि आगो लाग्दैछ। त्यो के फाइल थियो र पटक पटक जल्छ? जेएनजी आन्दोलन अगाडि नै राज्यसभा सभापति एवं पूर्व गृह मन्त्रीले कुन कुन फाइल चाहिँ कुन अदालतमा छ र कति नम्बर कोठामा छ त्यो जलाउनु भनेर निर्देशन दिएर जलाउँदा पनि कसरी बाँकी रहेछ र फेरि जल्दैछ? सभामुख महोदय, ती फाइलहरू के फाइल थियो र किन जलाइयो भन्ने विषयमा संसदीय छानबिन समिति बनोस् र तत्काल छानबिन होस् भन्ने माग गर्दछु। स्वतन्त्र न्यायालयमाथि सरकारको गिद्धे नजर किन लाग्दैछ सभामुख महोदय? अहिले सरकारको टार्गेट अदालत किन परिरहेको छ?
4: राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञान बहादुर शाहीले राजदूत सिफारिस प्रक्रियामाथि नै प्रश्न उठाउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा नेता शाही,
3: नेपाल सरकारले राजदूत नियुक्तिका लागि परराष्ट्र मन्त्रालय अन्तर्गत आफ्नै मापदण्ड तय गरेको छ। मापदण्डको दस्तावेज अनुसार हाल अन्तर्राष्ट्रिय वा विदेशी सहयोगबाट परिचालित कुनै पनि गैर सरकारी संस्थामा कार्यरत हुनु हुँदैन। यदि भयो भने त्यो व्यक्ति राजदूतका लागि उपयुक्त हुँदैन भन्छ। यदि यसअघि कुनै विदेशी राज्यद्वारा तलब सहितको पदमा नियुक्ति भएको भए उक्त पद छाडेको कम्तीमा 10 वर्ष पुरा भएको हुनुपर्छ। 10 वर्ष भएन भने उक्त व्यक्ति राजदूतका लागि अयोग्य ठहरिन्छ भनेर परराष्ट्र मन्त्रालयले टिओआर अर्थात् आफ्नो मापदण्ड लाग्यो। तर अब प्रश्न उठ्छ, सरकारले बनाएको मापदण्ड आफैले आफै मिच्यो? अमेरिकाका लागि प्रस्तावित राजदूत चिरञ्जन थापा अक्सफामको एसियाली क्षेत्रीय सुरक्षा सल्लाहका रूपमा काम गरेको देखिन्छ। स्पेनका लागि प्रस्तावित राजदूत प्राप्ति शेरसन ओल्ड ब्याङ्क अन्तर्गतको आइएफसीमा कार्यरत उल्लेख छ। जर्मनीका लागि प्रस्तावित राजदूत सारू जोशी युएन ओमन लगायत अन्तर्राष्ट्रिय संस्थामा काम गरेकी छन्। ओमानका लागि प्रस्तावित पद्माक्षी राणाको पृष्ठभूमि अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाको सहकारी केन्द्र देखिन्छ। दक्षिण कोरियाका लागि प्रस्तावित डाक्टर संगम श्रेष्ठ एसिया इन्स्टिच्युट अफ टेक्नोलोजी लगायतका अन्तर्राष्ट्रिय शैक्षिक तथा अन्य संस्थामा काम गरेका छन्। म प्रश्न गर्न चाहन्छु, सरकारले आफैले मापदण्ड बनाएर आफ्नो मापदण्ड आफै लागू गर्न सकेको किन छैन?
4: राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेत क्रान्ति शिखा थिताले रसुवा बाढी पीड़ित नागरिकलाई कानूनी र प्रशासनिक प्रक्रियामा सहजीकरण गर्न सरकारलाई सचेत गराउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उहाँले राहत र पुनस्थापनामा ढिलाइ गरेर प्रभावित नागरिकलाई अन्यलमा नराख्न आग्रह गर्नुभएको हो।
8: भोटेकोसी बाढी गएको महिना दिन बित्न लाग्यो। यो महाविपत्तिमा परेर हालसम्म 1451 मृत्यु पुष्टि भइसकेको छ। 5786 जनाको सास र लासको टुङ्गो लागेको छ। आफन्तहरूले आस मार्ने अवस्था भइसकेको छ। कतिले कुशको आकृति बनाएर अन्तिम संस्कारको रीतिसम्म पूरा गरिसकेका छन्, तर आश्रित परिवारको पुनरुत्थानमा भने अनेक बाधा परेको देखिन्छ। आफन्तजनको मृत्युले औपचारिकता र निश्चित कागजी प्रक्रियाको टुङ्गो नपाउँदा प्रभावित परिवार दोहोरो मारमा छन्। नागरिकको कानूनी हैसियत, सम्पत्तिको हक हस्तान्तरण लगायत राज्यबाट प्राप्त हुने सेवा सुविधाको उपभोगमा तत्काल न्यायिक तथा प्रशासनिक बाटो प्रशस्त गरिनुपर्छ। राहत र सामाजिक सुरक्षा उपलब्ध गराउने कार्यविधि तोक्न विलम्ब गरेर नागरिकलाई अन्यलमा राखिरहने छुट सरकारसँग हुनु हुँदैन।
4: अब खबर फटाफट।
9: नेपालगञ्जको भेरी अस्पतालमा कुकुर, बिरालो, बाँदर र मुसाले घाइते पारेका बिरामीको संख्या थपिँदै गएको 1.5 महिना यता कुकुरले टोकेका 885, बिरालोले टोकेका 110, बाँदरले टोकेका 40, मुसाले टोकेका 21 र सर्पले टोकेका 118 जनाको उपचार गरिएको अस्पतालको तथ्याङ्क। कोशी प्रदेशमा डेंगी संक्रमणको दर बढ्दै कोशीका 13 जिल्लामा 993 जनामा संक्रमण देखियो। झापामा 228 र ओखलढुङ्गामा 112 जनामा संक्रमण पुष्टि। झापामा मस्तिष्क ज्वरो जापानिज इन्सेफ्लाइटिस विरुद्ध आजदेखि खोप अभियान शुरू। आउँदो 15 गतेसम्म 15 वटै स्थानीय तहमा 30 वर्ष माथिका 4,85,000 खोप लगाउने लक्ष्य। साउन यता मात्रै 1,400 जनामा डेंगी पुष्टि भएपछि बागलुङमा सरकारी विज्ञ टोली परिचालन। केन्द्रको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र प्रादेशिक रोग नियन्त्रण महाशाखाबाट खटिएको 4 जनाको विज्ञ टोली बागलुङ बजारमा नमूना संकलन गर्दै। साउदी छाडेर गाई भैँसी पाल्न थालेका पर्वत जलजला 8 लस्तेका तोपबहादुर क्षेत्री काममा मस्त। 14 वटा भैँसीका दुध सहित मोही, पनिर र घिउ बेच्दा मासिक 1,00,000 रुपियाँ कमाए। र काभ्रेको 5 खाल नगरपालिकाले दलित नवजात शिशुको आर्थिक सुरक्षाका लागि बैंक खातामा 1,00,000 जम्मा गरिदिने, जम्मा गरिएको रकम 18 वर्षसम्म झिक्न भने नपाइने।
4: रसियाका यौन जासुसको निशानामा पर्न सक्ने भन्दै बेलायती सैनिकलाई सजग गराइएको छ। बेलायती सशस्त्र बलका सैनिक विदेशमा खटिएका बेला कथित हनी ट्र्यापको जोखिममा पर्न सक्ने भन्दै सजग गराइएको हो। रक्षा विश्लेषक माइकल कागका अनुसार इस्टोनियातिर खटिन लागेका बेलायती सैनिकलाई त्यहाँ जानु अघिको प्रशिक्षणमा यौन जासुसीको जोखिमबारे सजग गराउने विषय राखिएको छ।
10: Things and so there has to be a constant process. Not we don't hear about it very much here in the United Kingdom, you know, back at home, but in Estonia it's very important that the reputation of our troops remain.
2: Yo, BFBS Kulkan Radio.

0: बीबीसी नेपाली सेवाको साझ पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा लागू भएको दुई महिनामै विद्युत महसुलको भ्याट हटाउने तयारी, अर्थ र ऊर्जा मन्त्री प्रक्रिया अघि बढाउन सहमत।
1: सरकारले निर्णय गरेपछि मात्रै कानुनमा जान्छ, त्यसलाई चाहिँ निर्णय प्रक्रियामा लाने भन्ने हिसाबले मात्रै प्रिन्सिपली एग्री गरेको विषय बुझिन्छ।
0: बाढी प्रभावितका लागि नयाँ बस्ती बसाउने छलफलमा सरकार, कहिलेदेखि सुरु होला काम?
2: जग्गा आइडेन्टिफाई भइसकेपछि डेढ वर्षदेखि दुई वर्षभित्रमा, अरू सक्यो त हामी एक वर्षभित्रमै प्रारम्भिक पूर्वाधारहरू कम्प्लिट गरेर घरहरू चाहिँ बनाउन सुरु गर्ने भन्ने छ।
0: र जापानमा समुद्री आँधीका कारण 19 लाख मानिसलाई सुरक्षित स्थानमा सर्न निर्देशन। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। आपराधिक गिरोह विरुद्ध चलाइएको व्यापक अन्तर्महादेशीय कारवाहीमा झण्डै 500 जना पक्राउ परेका छन्। कारवाहीको समन्वय गरिरहेको बेल्जियन प्रहरीले ल्याटिन अमेरिकी क्षेत्रबाट लागु औषध, बन्दुक र गोली गट्ठा समेत बरामद गरिएको जनाएको छ। सबैभन्दा धेरै मानिसहरू कोस्टारिकाबाट पक्राउ परेका छन्। त्यहाँको प्रहरीले ठूलो परिमाणमा लागु औषध युरोप पठाएको आरोपमा एउटा गिरोहलाई निशाना बनाएको थियो। उक्त गिरोहलाई न्यायिक निकाय र सुरक्षा संगठनका वरिष्ठ अधिकारीहरूले संरक्षण दिएको आरोप छ। प्रहरीले रिपब्लिक अफ आयरल्यान्डमा पहिलोपटक फेला पारेको भनिएको कोकिन प्रशोधन गर्ने प्रयोगशाला पनि नष्ट गरेको छ। यो अभियानमा 30 देशका सुरक्षा निकाय परिचालित भएका थिए। जापानको पूर्वी तट हुँदै पार भइरहेको एउटा शक्तिशाली समुद्री आँधीले भीषण वर्षा गराइरहेको छ। बीबीसी संवाददाता कोरुमी मोरी भन्छन्,
4: 1.6 मिलियन
3: टोकियो सहित 5 वटा प्रशासनिक क्षेत्रबाट 16 लाख मानिसहरूलाई आफ्नो घर छोडेर विद्यालयहरूमा स्थापना गरिएका सुरक्षित केन्द्रहरूमा सर्न भनिएको छ। हजारौं मानिसहरू बिजुलीबाट वञ्चित भएको विवरण आएका छन्। बीबीसी संवाददाता कोरुमी मोरीको भनाइ, प्रशासनले केही स्थानमा पहिरोको चेतावनी पनि जारी गरेको छ। शनिबार यता 300 मिलिमिटर वर्षा गराएको समुद्री आँधीले हजारौं मानिसहरूलाई बिजुलीबाट वञ्चित गराएको छ। सैन्य उडानहरू रद्द भएका छन् र केही रेल सेवा पनि स्थगित भएका छन्। एसियाली खेलकुदका केही खेलहरू पनि पछि सारिएका वा रद्द गरिएका छन्। जर्मनीको सत्ताधारी क्रिश्चियन डेमोक्रेटिक पार्टीका उच्च नेताहरू क्षेत्रीय निर्वाचनको परिणाम समीक्षाका लागि बर्लिनमा भेला भएका छन्। उक्त निर्वाचनको परिणामलाई चान्सलर फ्रिडरिक मेर्ट्सले एकदमै खराब भनेका थिए। 5% थ्रेसहोल्ड कटाउन नसकेका कारण पहिलो पटक सत्ताधारी क्रिश्चियन डेमोक्रेटिक पार्टी क्षेत्रीय संसदमा प्रतिनिधित्व गर्नबाट चुकेको थियो। बर्लिनमा भएको अर्को निर्वाचनमा पनि यो पार्टी उग्र वामपन्थी दलसँग पराजित भएको थियो। दुवै निर्वाचनमा वामपन्थी एएफडी पार्टीले राम्रो नतिजा ल्याएको छ। क्रेमलिनको कडा नियन्त्रणबीच सम्पन्न निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको पार्टीले अहिलेसम्मकै धेरै सिटमा जित हासिल गरेको छ। अन्तिम परिणाम घोषणा हुन बाँकी नै रहे पनि पुटिनको युनाइटेड रसिया पार्टीले अरू पार्टीको सहयोग बिनै संविधान संशोधन गर्न पुग्ने बहुमत ल्याउने देखिएको छ। युक्रेनसँगको युद्धको विपक्षमा रहेका दलहरूलाई चुनावमा प्रतिबन्ध लगाइएका कारण यो परिणाम अपेक्षित ठानिएको थियो। र थुनामा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको रिहाई माग गर्दै प्रदर्शनको तयारी भइरहँदा त्यहाँको प्रहरीले खानका थप आफन्तहरूलाई पक्राउ गरेको छ। हिरासतमा लिइएकाहरूमा खानका 2 बहिनीहरू उज्मा र नुरिन पनि छन्। यसअघि दिदी अलिमा आइतबार पक्राउ परेकी थिइन्। पाकिस्तानका पूर्व प्रधानमन्त्री खान 3 थुनामा छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। विद्युत महसुलमा चालू आर्थिक वर्षदेखि लागू गरिएको मूल्य अभिवृद्धि कर अर्थात् भ्याट हटाउने तयारी अघि बढ्ने भएको छ। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठ र अर्थमन्त्री स्वर्णिम वाग्ले बीच भ्याट फिर्ता सम्बन्धी प्रक्रिया अघि बढाउने सैद्धान्तिक सहमति भएको ऊर्जा मन्त्रालयका अधिकारीहरूले बताएका हुन्। सरकारले गत साउनदेखि बिजुलीमा भ्याट लिन थालेको थियो। एक रिपोर्ट। घरायसी ग्राहकका लागि 50 युनिटभन्दा बढी विद्युत खपत गर्दा 5% भ्याट लगाउने व्यवस्था लागू भएको 2 महिनामै हटाउने तयारी भएको हो। यद्यपि 2 मन्त्रीबीच सहमति भए पनि सरकारले यसबारे औपचारिक निर्णय गर्न भने बाँकी रहेको ऊर्जा मन्त्रालयका प्रवक्ता मोहन कुमार साक्यले बताए।
1: त्यसलाई चाहिँ अब अलिकति रिथिङ गर्नुपर्छ है भन्ने हिसाबले हाम्रै मन्त्रीज्यूको पहलमा चाहिँ अर्थमन्त्रीज्यूसँगको प्रिन्सिपल्ली चाहिँ यसलाई अब फिर्ता लिने भन्ने हिसाबले अगाडि बढाएको छ। निर्णय चाहिँ अब नेपाल सरकारले निर्णय गरेपछि मात्रै कानुनमा जान्छ। अहिले चाहिँ त्यसलाई चाहिँ निर्णय प्रक्रियामा लाने भन्ने हिसाबले मात्रै प्रिन्सिपली एग्री गरेको विषय बुझिन्छ।
0: आगामी मन्त्री परिषद बैठकबाट भ्याट हटाउने बारे निर्णय हुन सक्ने र त्यसपछि मात्रै प्रक्रिया अघि बढ्ने प्रवक्ता साक्यले बताए। यसअघि उपभोक्ताले तिरिसकेको भ्याट समायोजन हुने वा नहुने भन्ने बारे भने टुङ्गो लागि नसकेको उनको भनाइ छ।
1: निर्णय कसरी हुन्छ? साउनदेखि नै नलाग्ने भन्यो भने चाहिँ पछिल्लो बिलिङमा त्यसको हिसाब समायोजन हुन्छ। अब निर्णय मितिदेखि मात्रै नलाग्ने भन्यो भने चाहिँ जुन बेलादेखि निर्णय हुन्छ त्यही बेला पछि मात्रै लाग्दैन।
0: दुई मन्त्री बीच भएको भनिएको सहमतिको कतिपय उपभोक्ता अभियान कर्मीहरूले स्वागत गरेका छन्। उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णु प्रसाद तिमल सिन्हाले विद्युत सेवामा भ्याट लगाउने निर्णय सुरुदेखि नै उपयुक्त नभएको बताए।
5: उपभोगमा नै बाधा पुर्याउने जो काम भइरहेको छ यो त राम्रो कुरा नै थिएन र यसलाई चाँडोभन्दा चाँडो फिर्ता लिएर कम्तीमा पनि 100 युनिटसम्म चाहिँ उपभोक्तालाई एउटा सहुलियत दरमा चाहिँ उपलब्ध गराउन सक्यो भने उसको न्यूनतम आधारभूत आवश्यकता पूरा हुन्थ्यो।
0: सरकारले चालु आर्थिक वर्ष 2083-84 को बजेट मार्फत विद्युत सेवामा भ्याट लगाउने निर्णय गरेको थियो। अब अर्को विषय, पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बाढ़ी प्रभावित क्षेत्रमा पुरानै ठाउँमा पुनः बस्ती बसाउने सरकारको योजना नरहेको बताएका छन्। उनका अनुसार बाढ़ी प्रभावितहरूका लागि आधारभूत सुविधा सहितको नयाँ नगर विकास गरिनेछ। प्रभावित बस्ती नजिकै निजी जग्गा खरिद गरेरै भए पनि सुविधा सम्पन्न नगर विकास गर्ने गरी काम अघि बढाइएको मन्त्री लम्सालले जानकारी दिए। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको आजको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा उनले भूकम्प पछिको पुनर्निर्माण भन्दा बाढ़ी पछिको पुनर्निर्माण फरक ढंगले अघि बढाइने बताएका हुन्। यसै सन्दर्भमा हामीले पूर्वाधार मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देललाई टेलिफोन सम्पर्क गरी बाढ़ी प्रभावितका लागि नयाँ बस्ती निर्माणबारे भइरहेको छलफलका सम्बन्धमा थप जिज्ञासा राखेका छौं।
6: भूकम्पमा चाहिँ संरचनाहरू हल्लिने भत्किने बिग्रिने अनि क्याजुअल्टी अब जनधनको क्षति हुन्छ, बढी विशेष गरेर मान्छेको क्याजुअल्टी चाहिँ बढी समस्या हो होइन। यसमा चाहिँ बाढी जहाँ आयो नि त्यो बाढी आएको ठाउँ चाहिँ अब प्रयोग गर्न सक्ने, सामान्यतया अब फेरि चाहिँ त्यही बस्ती बसाएर बस्दै बस्न सक्ने सम्भावना हुँदैन, त्यो चाहिँ एकदमै रिस्की हुन्छ होइन। अबको हाम्रो बस्तीहरूको रिलोकेसन चाहिँ यस्तो खालको डिभास्टेटिङ फ्लडले पनि नछुने ठाउँमा पूर्वाधार विकास गरेर बस्ती बसाउने भन्ने हो, एकीकृत बस्ती बसाउने भन्ने सेन्समा मन्त्रीज्यूले भन्नुभएको हो।
0: यो नयाँ सहर बसाउने भन्ने विषयमा निर्णय गरिसक्नु भएको कि त्यो छलफलकै क्रममा?
6: अब नयाँ भनौँ न, जुन चाहिँ जो बस्तीबाट विस्थापित हुनुभएको छ उहाँहरूलाई चाहिँ पूर्वाधार सहितको नयाँ एरिया, जस्तो भनौँ न बिदुर अथवा चाहिँ तल चाहिँ त्रिशुली बजार एरियामा जुन चाहिँ नोक्सानी भयो त्यो अब त्रिशुली बजार एरियामै त बस्न सक्ने सम्भावना छैन, त्यसलाई अर्को सुरक्षित ठाउँमा सारेर सुविधायुक्त बस्ती चाहिँ सहरै भनौँ सानोतिनो सहरैको अवधारणा चाहिँ निर्माण गर्ने भन्ने हो।
0: त्यही त, अब टिमुरे स्याफ्रु त्रिशुलीसम्मै बाढीको असर छ, यो सरकारले चाहिँ खास गरी कुन स्थानलाई लक्षित गरेर नयाँ अवधारणामा प्रवेश गर्न खोजेको भन्ने प्रश्न?
6: अब यो चाहिँ जस्तो सुरक्षित ठाउँ आइडेन्टिफाई गर्नको लागि हाम्रो यो भूमि व्यवस्था मन्त्रालयको सहसचिवको संयोजकत्वमा हाम्रो मन्त्रालयको पनि प्रतिनिधि भएको एउटा टोलले काम गरिरहेको छ। उहाँहरूले अब यो सुरक्षित विशेष गरेर बाढी पहिरोको कारणले पनि भोलि चाहिँ नोक्सानी नहुने खालको ठाउँहरू छनौट गरेर अनि सरकारलाई रिकमेन्ड गर्नुहुन्छ, त्यस्तो ठाउँहरूमा चाहिँ व्यवस्थित बस्ती बसाउने हुन्छ। जुन हाम्रो टोली गएछ उहाँहरूले स्थानीय तह स्थानीय प्रशासनसँग छलफल गरेर नै ती ठाउँहरू चाहिँ आइडेन्टिफाई गरेर सरकारलाई रिकमेन्ड गर्नुहुन्छ।
0: सचिवजी, अब यो चाहिँ दीर्घकालीन पुनर्स्थापनाको कुरा भयो, अब तत्काल पुनर्स्थापनाको पनि त कतिपय कुराहरू छन्, खास गरी सडकका कुराहरू छन्। यो टिमुरे हुँदै त्यो नाकासम्म पुग्ने सडकका सन्दर्भमा चाहिँ तपाईँहरू के गर्नुहुन्छ? अब
6: अहिले विशेष गरेर भनौँ न, हाम्रो गल्छीदेखि स्याफ्रुबेसी हुँदै हाम्रो रसुवागढीसम्मको 86 किलोमिटर सडक हो होइन। त्यसमध्ये अब हाम्रो बिदुरसम्म रिस्टोर भयो सडक होइन, अब बेत्रावतीसम्म चाहिँ हामीले अहिले सडक चाहिँ रिस्टोर गर्नको लागि काम गरिरहेका छौँ। बेत्रावतीमा पुल बनाउनु पर्ने हुन्छ, त्यसपछि हामी बेत्रावतीमा पुल बन्यो भने मररलेस हामी धुन्चेसम्म चाहिँ जान सकिन्छ, हाम्रो हाइवे नै छ पासाङ लामो राजमार्ग। त्यसपछि त्यहाँबाट तल हाम्रो स्याफ्रुबेसीसम्म जान सकिन्छ, अनि स्याफ्रुबेसीमा हामीले 100 मिटर जतिको बेली ब्रिज हाल्नुपर्ने हुन्छ, त्यसको लागि पनि हाम्रो टिमले काम गरिरहेको छ। त्यहाँ चाहिँ बेली ब्रिज हालिसकेपछि अनि बाँकी 18 किलोमिटर सडक हुन्छ जुन चाहिँ स्याफ्रुबेसीबाट रसुवागढीसम्म। तत्कालको रिस्टोर भनेको अब पुरानै सडक अथवा त्यसमा पनि केही ठाउँहरूमा नयाँ आयो भने नयाँ चाहिँ ट्र्याक खनेर चाहिँ बनाउने भन्ने छ र यातायात सञ्चालन गर्ने भन्ने छ। तर दीर्घकालीन हिसाबले अब यो फ्लड प्लेन जुन बाढी आयो भयो त्योभन्दा माथिल्लो लेभलमा चाहिँ बाटो बनाउनु पर्छ, पुलहरू पनि अब सम्भवतः अग्ला पुलहरू बनाउनु पर्छ भन्ने चाहिँ अब अहिले छलफलकै क्रममा छ। त्यसको लागि चाहिँ यो 40 किलोमिटर विशेष गरेर बेत्रावतीबाट रसुवागढीसम्मको लागि चाहिँ हामी पहिला फिजिबिलिटी अध्ययन गर्छौँ अनि त्यसपछि त्यसलाई चाहिँ फिजिबल एलाइनमेन्टलाई चाहिँ हामी निर्माण गर्छौँ।
7: अब यो भोटेकोसी त्रिशुली करिडोरका जति पनि बासिन्दाहरू हुनुहुन्छ बाढीबाट प्रभावित भएका, खास गरी पुनर्वास र सडक पहुँचका सन्दर्भमा धेरैको चासो देखिन्छ, त्यस विषयमा सरकारलाई यसै गर्ने हो भनेर ठोस निष्कर्षमा पुग्न चाहिँ कति जति समय लाग्छ?
6: पुनर्वासको विषयमा अहिलेको तत्कालको पुनर्वास चाहिँ सरकारले दुईटा विकल्प अगाडि सारेको छ। एउटा चाहिँ 15,000 रुपियाँ भाडाको विषय होइन, भाडा दिएपछि उहाँहरूले आफै पनि अब सुरक्षित ठाउँमा चाहिँ बस्न सक्नुहुन्छ होइन, र अर्को चाहिँ सरकारले बनाइदिएको अस्थायी आवासमा बस्ने, यी दुईटै आवासमा चाहिँ उहाँहरूले रोजेकोलाई सरकारले प्रायोरिटी दिन्छ। दीर्घकालीन पुनर्वासको हकमा चाहिँ सरकारले त्यसलाई जग्गा आइडेन्टिफाई भइसकेपछि यी ठाउँमा चाहिँ यस्तो प्रकारको बस्ती बसाउने भनेर स्वीकृत भएपछि त्यसमा हामी काम अगाडि बढाउँछौँ। त्यो सम्भवतः 1.5 वर्षदेखि 2 वर्षभित्रमा अब सक्यो त हामी 1 वर्षभित्रमै प्रारम्भिक पूर्वाधारहरू कम्प्लिट गरेर घरहरू चाहिँ बनाउन चाहिँ सुरु गर्ने भन्ने छ। बाटोको कनेक्टिभिटीको विषयमा चाहिँ अहिले तत्काल चाहिँ हामीले अब पक्की पुलहरू पक्की संरचनाहरू अलिकति डिजाइन सिजाइन गर्न टाइम लाग्छ। अब अहिले हामीले चाहिँ टेम्पोरेरी संरचना अथवा टेम्पोरेरी बाटो ट्र्याकै खोल्ने हो। अब अलिकति हामीलाई चाहिँ पानी पनि घटेपछि अलि सहज भएपछि अनि 2 वर्षभित्रमा चाहिँ सबै रिस्टोरेसन गर्ने गरी हामी अगाडि बढाउँछौँ। त्यसै गरी अरू साना संरचना पनि छन् जस्तो खानेपानीको संरचनाहरू, ती 1 वर्षभित्र चाहिँ हामीले सबै रिस्टोर गरिसक्छौँ।
0: पूर्वाधार मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल। पुनः बाढीकै प्रसङ्ग। विनाशकारी बाढीका कारण विस्थापित भएकाहरूले सरकारले बनाएको अस्थायी शिविरमा बिजुली बत्ती लगायतका आधारभूत सुविधाको समस्या भोगिरहेको बताएका छन्। त्यसै गरी खानेपानी, शौचालय लगायतका आवश्यक सेवाको समेत अभाव रहेको उनीहरूको गुनासो छ। नुवाकोटबाट शक्तिमाया तामाङको रिपोर्ट।
8: विनाशकारी भूकम्पले आफ्नो थाथलो छाडेर उत्तर गयाको खाल्टेमा विस्थापित जीवन बिताइरहेका आफूहरूलाई विनाशकारी बाढीले पनि विस्थापित बनाएको दावा मिङ्गर तामाङले बताए। उनको अनुसार अहिले बस्दै आएको स्थानमा बत्ती, खानेपानी, शौचालय लगायतको अभाव छ।
9: हामीलाई चाहिँ यो बत्तीको समस्याले गर्दा तपाईँको मोबाइल चार्ज गर्न नपाएपछि न्युजहरू होइन फेसबुक मार्फत पाउनुपर्ने जानकारीहरू पर्याप्त रूपमा चाहिँ हामीले पाइरहेको छैन, कसैको मोबाइल स्विच अफ भइरहेको हुन्छ।
8: अस्थायी शिविरमा बस्दै आएका अनिसा तामाङ भन्छन्,
10: आफ्नै घर छैन, सबै बगा छ, अनि जसो तसो यहाँ बस्नु पर्यो, जाउँ भने कहाँ जाने, बत्ती छैन, फ्यान छैन, टेन्टमा नि पानी धेरै आयो भने सबै भिज्छ, बच्चाहरूको नि पढाइ बिग्रिरहेछ।
8: अर्का विस्थापित आसमान तामाङ भन्छन्, आफूसँग भएको 100 कपडामा ज्यान जोगाउन सफल भयो, कपडा र अन्य सामानहरू राहत पाइरहेको बताउँदै अस्थायी केन्द्रमा रहेका समस्याहरू बारे उनले यसरी व्यक्त गरे।
11: लाइन छैन, पंखा त पायो, मोबाइल चार्ज गर्न नि गाह्रै भइरहेछ, लाइन आइदियो भने चाहिँ पंखाको सहाराले पनि बस्न सकिन्छ कि भन्ने एउटा, ट्रेनमा चाहिँ पानी छिर्दो रहेछ अनि त्यसपछि नि घाम लाग्यो नि गर्मी हुने बस्न नसक्ने।
8: आफूहरूलाई पुनस्थापना र जीविकोपार्जनको लागि सरकारले छिटै नीति तयार गरेर व्यवस्थापन गर्न उनीहरूले माग गरेका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। जापानमा समुद्री आँधीको जोखिमका कारण 19,00,000 मानिसहरूलाई सुरक्षित स्थानमा सर्न निर्देशन दिइएको छ। समुद्री आँधी जमिनमा नबज्रिए पनि त्यसले भीषण वर्षा गराउन सक्ने ठानिएको छ। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ अशोक दाहालबाट।
3: टुजुआन नाम दिएको समुद्री आँधीका कारण 50,000 भन्दा धेरै घरमा बिजुली आपूर्ति बन्द भएको टोकियोको विद्युत कम्पनीले जनाएको छ। बिजुली बन्द हुँदा चिबा प्रशासनिक क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ। पछिल्लो 24 घण्टा 8 स्थानमा अहिलेसम्मकै धेरै वर्षा भएको जापानको मौसम निकायले जनाएको छ। आज मात्रै जापानमा 384 उडान रद्द गरिएका छन्। आँधीले निम्ति आएको सङ्कटका कारण जापानकी प्रधानमन्त्री सनई ताकाइचीले संयुक्त राष्ट्रसङ्घको महासभाका लागि अमेरिकाको भ्रमण पछि सारेकी छन्। जापानको यस क्षेत्रमा एकै वर्षभित्र आएको यो 25 समुद्री आँधी हो। प्रशान्त महासागरमा यस वर्ष विकसित भएको एल निनोका कारण अहिलेको समुद्री आँधी थप शक्तिशाली भएको ठानिएको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: बेर
1: आत्मा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: हाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
3: राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञान बहादुर शाहीले राजदूत सिफारिश प्रक्रियामाथि नै प्रश्न उठाउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै नेता शाही,
4: नेपाल सरकारले राजदूत नियुक्तिका लागि परराष्ट्र मन्त्रालय अन्तर्गत आफ्नै मापदण्ड तय गरेको छ। मापदण्डको दस्तावेज अनुसार हाल अन्तर्राष्ट्रिय वा विदेशी सहयोगबाट परिचालित कुनै पनि गैर सरकारी संस्थामा कार्यरत हुनु हुँदैन। यदि भयो भने त्यो व्यक्ति राजदूतका लागि उपयुक्त हुँदैन भन्छ। यदि यसअघि कुनै विदेशी राज्यद्वारा तलब सहितको पदमा नियुक्ति भएको भए उक्त पद छाडेको कम्तीमा 10 वर्ष पुरा भएको हुनुपर्छ। 10 वर्ष भएन भने उक्त व्यक्ति राजदूतका लागि अयोग्य ठहरिन्छ भनेर परराष्ट्र मन्त्रालयले टिओआर अर्थात् आफ्नो मापदण्ड लाग्यो। तर अब प्रश्न उठ्छ, सरकारले बनाएको मापदण्ड आफैले आफै मिच्यो? अमेरिकाका लागि प्रस्तावित राजदूत चिरञ्जन थापा अक्सफामको एसियाली क्षेत्रीय सुरक्षा सल्लाहकार रूपमा काम गरेको देखिन्छ। स्पेनका लागि प्रस्तावित राजदूत प्राप्ति शेरसन ओल्ड ब्याङ्क अन्तर्गतको आइएफसीमा कार्यरत उल्लेख छ। जर्मनीका लागि प्रस्तावित राजदूत सारू जोशी युएन ओमन लगायत अन्तर्राष्ट्रिय संस्थामा काम गरेकी छन्। ओमानका लागि प्रस्तावित पद्माची राणाको पृष्ठभूमि अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाको सहकारी केन्द्र देखिन्छ। दक्षिण कोरियाका लागि प्रस्तावित डाक्टर संगम श्रेष्ठ एसिया इन्स्टिच्युट अफ टेक्नोलोजी लगायतका अन्तर्राष्ट्रिय शैक्षिक तथा अन्य संस्थामा काम गरेका छन्। म प्रश्न गर्न चाहन्छु, सरकारले आफै नै मापदण्ड बनाएर आफ्नो मापदण्ड आफै लागू गर्न सकेको किन छैन?
3: नेपाली काँग्रेसको ओडा अधिवेशन 63 जिल्लामा सकिएको छ। केन्द्रीय महाधिवेशन अन्तर्गत अस्ति 4 गतेदेखि शुरू भएको ओडा अधिवेशन 63 जिल्लामा सम्पन्न भएको काँग्रेसले जनाएको छ। धनुषा क्षेत्र नम्बर 4, मोरङ क्षेत्र नम्बर 6, नवलपरासी क्षेत्र नम्बर 2, सप्तरी, सिराहा, रौतहट र सर्लाहीका निश्चित क्षेत्रहरूसहित केही जिल्लाका बाँकी ओडाहरूमा अधिवेशन अन्तिम चरणमा पुगेको जनाइएको छ। ओडा अधिवेशन भोलि पनि जारी रहने सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभएको छ। प्रतिनिधि सभाको आजको बैठकबाट राष्ट्रिय सेवा दल विधेयक 2083 पारित भएको छ। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रस्तुत गर्नुभएको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो। विधेयक प्रस्तुत गर्दै मन्त्री गौतमले यसअघि राज्य व्यवस्था तथा सुशासन समितिमा विधेयकमाथि वृहत छलफल भएको बताउनुभयो। उहाँले बाल बालिकाको अधिकार सर्वोपरि राखेर विधेयक अघि बढ़ाइएको जानकारी गराउनु भएको छ। तालिम लिन चाहने विद्यार्थीका लागि निश्चित मापदण्ड निर्धारण गरिएको उल्लेख गर्दै उहाँले विधेयकमा दूर दराजका विद्यार्थीका लागि तालिम र विकटका विषयलाई प्राथमिकता सहितका प्रावधान गरिएको बताउनुभयो। एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र उठेको नेतृत्व पुनर्गठन र हस्तान्तरणको मागलाई अस्वीकार गर्नुभएको छ। आजदेखि शुरू भएको केन्द्रीय कमिटी बैठकमा राजनैतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले आफूलाई विस्थापित गर्ने मनसायले पुनर्गठनको नारा उचालिएको दावी गर्नुभएको हो। नेतृत्व हस्तान्तरण कुनै रहर वा लहरको विषय नभएको उल्लेख गर्दै उहाँले असहज र असामान्य परिस्थितिमा मात्र पुनर्गठन हुने तर्क गर्नुभयो। केही नेताहरूतर्फ लक्षित गर्दै अध्यक्ष ओलीले ईर्ष्या, हतारो, दावी वा महत्वाकांक्षाले नेतृत्व तयार नहुने बताउनु भएको छ। आफू हस्तान्तरण रोक्न नभई विधि विहीन र लुछाचुडी रोक्न उभिएको उहाँको दावी छ। प्रतिवेदनमा अध्यक्ष ओलीले रूपान्तरण, हस्तान्तरण र पुस्तान्तरणको व्याख्या गर्दै उमेर कम हुँदैमा योग्यता र बढ़ी हुँदैमा अयोग्यता हुने दावी नहुने दावी गर्नुभएको छ। उहाँले पार्टीको इतिहास र विचारलाई कमजोर बनाएर नभई विधि, तयारी, प्रशिक्षण र संगठनात्मक अनुशासनका आधारमा मात्र नेतृत्व हस्तान्तरण हुनुपर्नेमा जोड़ दिनुभयो। अध्यक्ष ओलीले एमालेलाई अस्थिरतातर्फ धक्किने प्रयास सफल हुन नदिने भन्दै अब पार्टीलाई पुननिर्माण र पुनर्जागरणको ठोस कार्यक्रम सहित अघि बढ़ाउने दावी गर्नुभएको छ। अब खबर फटाफट।
5: नेपालगंजको भेरी अस्पतालमा कुकुर, बिरालो, बाँदर र मुसाले घाइते पारेका बिरामीको संख्या थपिँदै गएको 1.5 महिना यता कुकुरले टोकेका 885, बिरालोले टोकेका 110, बाँदरले टोकेका 40, मुसाले टोकेका 21 र सर्पले टोकेका 118 जनाको उपचार गरिएको अस्पतालको तथ्याङ्क। कोशी प्रदेशमा डेंगी संक्रमणको दर बढ्दै कोशीका 13 जिल्लामा 993 जनामा संक्रमण देखियो। झापामा 228 र ओखलढुङ्गामा 112 जनामा संक्रमण पुष्टि। झापामा मस्तिष्क ज्वरो जापानिज इन्सेफ्लाइटिस विरुद्ध आजदेखि खोप अभियान सुरु आउँदो 15 गतेसम्म 15 स्थानीय तहमा 30 वर्ष माथिका 4,85,000 खोप लगाउने लक्ष्य साउन यता मात्रै 1,400 डेङ्गी पुष्टि भएपछि बागलुङमा सरकारी विज्ञ टोली परिचालन केन्द्रको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र प्रादेशिक रोग नियन्त्रण महाशाखाबाट खटिएको 4 जनाको विज्ञ टोली

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा यही असोज 9 देखि 11 गतेसम्म अति भारी वर्षाको सम्भावना छ। प्रदेशका केही ठाउँमा मेघगर्जन चट्याङ र हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार यी प्रदेशका 1-2 स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ। यस्तै कोशी मधेस बागमती र लुम्बिनी सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पनि मेघगर्जन चट्याङ र हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। यो अवधिमा मुलुकका अधिकांश ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुने अनुमान छ। प्राधिकरणले यो अवधिमा सतर्कता अपनाउन अनुरोध गरेको छ। अत्यन्त जरूरी नपरी लामो दूरीको यात्रा नगर्न र यात्रा गर्नु परे सावधानी अपनाउन प्राधिकरणले अनुरोध गरेको छ। यस्तै प्रतिकारका लागि तयारी अवस्थामा रहन सरोकारवाला निकाय सर्वसाधारण लगायतलाई प्राधिकरणले अनुरोध गरेको छ। यस्तै आकस्मिक बाढ़ी आउन सक्ने खोला खहरे तथा नदी किनारका बस्तीका बासिन्दालाई सुरक्षित ठाउँमा सार्न पनि प्राधिकरणले अनुरोध गरेको छ। पोखरा विमानस्थलमा हुन लागेको पहिलो नियमित अन्तर्राष्ट्रिय उडानलाई दिगो र नियमित बनाउनका लागि पर्यटन व्यवसायले छुट प्याकेज सार्वजनिक गरेका छन्। पोखराबाट कृष्ण दवाडीको रिपोर्ट।
4: पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको 3.5 वर्षपछि पहिलो पटक नियमित अन्तर्राष्ट्रिय उडानको ढोका खुलेको छ। फ्लाइ दुबईले यही असोज 7 गतेदेखि पोखरा दुबई सिधा उडान शुरू गर्न लागेपछि यहाँका व्यवसायी उत्साहित छन्। सो उडानलाई नियमित र दिगो बनाउनका लागि व्यवसायीहरूले आकर्षक प्याकेज घोषणा गरेका छन्। पर्यटनको राजधानी पोखराबाट शुरू हुन लागेको पोखरा दुबई अन्तर्राष्ट्रिय हवाई उडानलाई नियमित र दीर्घकालीन बनाउन गण्डकी प्रदेश सरकार निजी क्षेत्र तथा पर्यटन व्यवसायी एकजुट भएर लागेका हुन्। फ्लाइ दुबईको उडानबाट पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि होटल खाना पदयात्रा अल्ट्रा लाइट तथा प्याराग्लाइडिङ लगायतका पर्यटकीय गतिविधिमा छुट प्याकेज सार्वजनिक गरिएको हो। होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले फ्लाइ दुबईको जहाजबाट पोखरा आउने पर्यटकलाई लक्षित गरी पोखराका सबै होटलको हालको मूल्यमा 25% छुट दिइने बताउनुहुन्छ।
5: फ्लाइ दुबईलाई मात्रै प्रमोसन भन्दा पनि हाम्रो व्यवसाय प्रवर्धन गर्नका लागि पनि फ्लाइ दुबईलाई हामी प्रमोसन गर्दैछौँ पोखरेलीहरूले, र यसको सुरुवाती चरणमै हामीले चाहिँ फ्लाइ दुबईलाई 50 वटा पोखरामा रहेका टाढे होटलहरू स्टार होटलहरूको नाम लिस्ट चाहिँ मैले चाहिँ उहाँलाई उपलब्ध गराएर उहाँले आफ्नो प्रबन्धनमा हरेक देशमा उहाँले प्रबन्धन गर्ने ठाउँमा पोखराका यी होटलहरूमा चाहिँ 25% छुट अर्को सूचना नआइन्जेलसम्मका लागि 1-2-3 महिना भन्दा नि अर्को सूचना फेरि हामी ननिकालिन्जेलसम्मका लागि 4-6 महिना यसलाई सस्पेन्ड गर्नका लागि हामीले 25% डिस्काउन्ट भनेका छौँ।
4: अन्तर्राष्ट्रिय विमानस्थलको सपना देखेको 5 दशकपछि बल्ल अहिले अन्तर्राष्ट्रिय उडान सुरु हुन लागेको छ। 2032 सालमै पोखरामा विमानस्थल योजना सुरु भए पनि काम अघि बढ्न सकेको थिएन। नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य सन्तोष पोखरेल लामो प्रतीक्षापछि हुन लागेको फ्लाइ दुबईको उडानलाई सफल र नियमित बनाउनका लागि सबैको सहयोग आवश्यक छ भन्नुहुन्छ।
6: साथ दिने बेला अहिले नै आएको छ। थ्याङ्क यू फ्लाइ दुबई टिम, किनकि एउटा 2-2 एयरलाइन्स भएको टिम आएको छैन। यति धेरै एयरक्राफ्टहरू भएको अनि यस्तो म्यानेजमेन्टको टिम अहिले पोखरालाई विश्वास गरेर आएको छ। त्यसैले गर्दाखेरि हामी सबैले आफ्नो ठाउँबाट साथ दिनुपर्छ। यो अवसर हो, यो फेरि चुनौती त्यत्तिकै छ, हामी सबै एकजुट हुनुपर्छ। त्यसैले मेरो अनुरोध छ नेपाल टुरिज्म बोर्डको तर्फबाट, हामी कुनै 1-2 जनाले मात्र लाभ लिएर रहेका छैनौँ। सम्पूर्ण पोखरा गण्डकी प्रदेश र समग्र नेपालको पर्यटनले नै यसबाट लाभ लिन्छ र लाभ लिनेछ।
3: नेपाल यातायात व्यवसाय महासंघले इन्धनको मूल्य नबढ्दासम्म चाडपर्वमा यातायात भाड़ा नबढ़ाउने बताएको छ।
7: महासंघका अध्यक्ष पुण्य प्रसाद सिटौलाले आगामी 1 महिनासम्म अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ़े पनि त्यसको मारमा उपभोक्तालाई नपार्न सरकारसँग आग्रह गर्नुभएको छ। अध्यक्ष सिटौलाले अनलाइन टिकटिङ तथा प्रविधि मैत्री यातायात प्रणाली कार्यान्वयनमा सरकारी निकायले अवरोध गरिरहेको आरोप लगाउनुभयो। प्रविधि सम्बन्धी कार्यविधि स्वीकृत भएर विभागमा पुगेको भए पनि कार्यान्वयनमा ढिलाइ भइरहेको उहाँको भनाइ छ। टिकट प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन व्यवसायीहरू तयार रहेको उहाँको भनाइ छ।
3: रेडी सिद्धि यातायातको बसमा भएको आगलागी र घटनासँग ट्राफिक प्रहरीको संलग्नतामाथि छानबिन गर्न प्रहरीले समिति गठन गरेको छ। उपत्यका प्रहरी कार्यालयले एसएसपी रमेश बस्नेतको संयोजकत्वमा समिति गठन गरेको हो। प्रहरीका अनुसार समितिले आग लागि हुनु पूर्व गाडीका चालक दावा लामा र ट्राफिक प्रहरी बीच भएको संवाद, त्यससँग सम्बन्धित सीसीटीभी फुटेजको अध्ययन र सामाजिक सञ्जालमा भाइरल भएका दृश्यहरूको विश्लेषण गर्दै छानबिनको काम गर्नेछ। अहिलेसम्मका खबर यति नै, नमस्कार।
2: BFBS Gorkha Radio.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: एमाले अध्यक्ष केपी ओलीले मुलुक फाँसीवादतिर गइरहेका बेला उल्टै नेतृत्वमाथि आक्रमण गरेको भन्दै नेताहरूको झाँको झार्नु भएको छ। वर्तमान सरकार बनेको दिनदेखि नै एमालेमाथि खनिएका बेला नेताहरूले उल्टै नेतृत्वको आलोचना गरेको भन्दै ओलीले केन्द्रीय कमिटी बैठकमा आक्रोश पोख्नु भएको हो। अब पार्टीभित्रको अराजकता नियन्त्रण गरिने चेतावनी समेत उहाँले दिनुभएको छ।
4: निरन्तरता हो भनेरै बुझ्नु। यति बेला त हामी माथिको यस फासीवादी हमलाको प्रतिकार गर्न एकजुट भएर अगाडि बढ्नु पर्थ्यो, तर पार्टीभित्रै केही व्यक्ति र तत्त्वहरू पार्टीभित्र समस्या सिर्जना गर्न उद्धत भए। मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो यस्ता कुराहरू बोल्ने, को न्यायाधीश? तपाईँ पार्टीमा हुनुहुन्छ भने पार्टीभित्र छलफल गर्नुहोस्, कमिटीमा छलफल गर्नुहोस्, राय राख्नुहोस्। बाहिर गएर जमघसाई गर्ने, पार्टीको प्रतिष्ठा कमजोर पार्ने, विपक्षीको मनोबल उठाउने यस्तो अराजकतालाई नियन्त्रण गरेर पार्टीलाई अनुशासित र एकताबद्ध बनाएर अगाडि बढाउनु पर्ने परिस्थिति सिर्जना भएको छ।
3: प्रतिनिधि सभाले भोटेको सित्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुख डोल प्रसाद हरियालले हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति गठनको प्रस्ताव गरेपछि बैठकले सहमति जनाएको हो।
5: हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपदका विषयमा अध्ययन, नीतिगत सुझाव, अन्तरनिकाय समन्वय र संसदीय अनुगमनका लागि एक संसदीय विशेष समिति गठन गर्न प्रस्ताव गर्दछु। हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी त्रिशुली विपदको अध्ययन गरी प्रभावित नागरिकको पुनर्स्थापना, दिगो पुननिर्माण, भविष्यको जोखिम न्यूनीकरण, आवश्यक कानुनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिस गर्नुहुनेछ।
3: 15 सदस्यीय समिति सदस्यमा सांसदहरू अच्युत्तम लामिछाने, अनुष्का श्रेष्ठ, गंगादेवी श्रेष्ठ, गणेश पराजुली, धनञ्जय रेग्मी र ध्रुवराज राई हुनुहुन्छ। निशा डागी, पुष्पराज खणेल, मोहन आचार्य, मिङमा ग्याबु शेर्पा र रमेश कुमार मल्लसहित रविन्द्र पटेल, सरस्वती लामा, सुजाता तामाङ र सीता थपलियालाई पनि समिति सदस्य राखिएको छ। समितिका लागि 3 महिनाको अवधि तोकिएको छ। यो अवधिमा काम नसकिए कारण र थप अवधि खुलाएर प्रतिनिधि सभा समक्ष अनुरोध गरेमा म्याद थप हुन सक्ने सभामुख अर्यालले जानकारी गराउनु भएको छ। समितिलाई जोखिम तथ्याङ्कको समीक्षा एवं अनुसन्धान प्रणाली सुदृढीकरणका उपायसहित खोज, उद्धार, राहत, अस्थायी बसोबास र जीविकोपार्जन सुधारका उपायहरू सिफारिस गर्न भनिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्ति शिखा धितालले रसुवाबाडी पीड़ित नागरिकलाई कानूनी र प्रशासनिक प्रक्रियामा सहजीकरण गर्न सरकारलाई सचेत गराउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले राहत र पुनर्स्थापनामा ढिलाइ गरेर प्रभावित नागरिकलाई अन्यलमा नराख्न आग्रह गर्नुभएको हो।
6: भोटेकोशी बाढी गएको महिना दिन बित्न लाग्यो। यो महाविपत्तिमा परेर हालसम्म 1451 मृत्यु पुष्टि भइसकेको छ। 5786 जनाको सास र लासको टुङ्गो लागेको छैन। आफन्तहरूले आस मार्ने अवस्था भइसकेको छ। कतिले कुशको आकृति बनाएर अन्तिम संस्कारको रीतिसम्म पूरा गरिसकेका छन्, तर आश्रित परिवारको पुनरुत्थानमा भने अनेक बाधा परेको देखिन्छ। आफन्तजनको मृत्युले औपचारिकता र निश्चित कागजी प्रक्रियाको टुङ्गो नपाउँदा प्रभावित परिवार दोहोरो मारमा छन्। नागरिकको कानूनी हैसियत, सम्पत्तिको हक हस्तान्तरण लगायत राज्यबाट प्राप्त हुने सेवा सुविधाको उपभोगमा तत्काल न्यायिक तथा प्रशासनिक बाटो प्रशस्त गरिनुपर्छ। राहत र सामाजिक सुरक्षा उपलब्ध गराउने कार्यविधि तोक्न विलम्ब गरेर नागरिकलाई अन्यलमा राखिरहने छुट सरकारसँग हुनु हुँदैन।
3: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले 6 समस्याग्रस्त सहकारीका बचतकर्ताको बचत फिर्ता गरेको छ। गोर्खाका 25, गौतम श्रीका 6, शिवशेखरका 13, आइडियल यमुनाका 3, ओरिएन्टल कोअपरेटिभका 3 र कान्तिपुर सहकारीका 29 बचतकर्ताको रकम फिर्ता गरिएको समितिले जनाएको छ। रसियाका यौन जासुसको निशानामा पर्न सक्ने भन्दै बेलायती सैनिकलाई सजग गराइएको छ। बेलायती सशस्त्र बलका सैनिक विदेशमा खटिएका बेला कथित हनी ट्र्यापको जोखिममा पर्न सक्ने भन्दै सजग गराइएको हो। रक्षा विश्लेषक माइकल क्राक का अनुसार इस्टोनिया तीर खटिना लागेका बेलायती सैनिकलाई त्यहाँ जानु अघिको प्रशिक्षणमा यौन जासुसीको जोखिमबारे सजग गराउने विषय राखिएको छ।
2: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: गोरखा रेडियो हो
1: सैन्य समुदाय मा
2: लाइन भरी
1: ऑन एयर
2: एप मा
1: अनि स्मार्ट स्पीकर मा भन्नुहोस्
3: प्ले बीएफबीएस
2: यो बीएफबीएस गोरखा रेडियो हो
1: गोरखा रेडियो हो
4: सर्वोच्च अदालतले जर्मन कम्पनी भेरिडोसलाई पासपोर्ट छपाईको ठेक्का दिने राहदानी विभागको निर्णय सदर हुने गरी फैसला गरेको छ। फ्रान्सेली कम्पनी आइटिमियाले भेरिडोसलाई ठेक्का दिने निर्णय विरूद्ध दायर गरेको रिट सर्वोच्चले खारिज गरेको हो। न्यायाधीशहरू कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले आइटिमियाको रिट खारिज गर्ने फैसला गरेको सूचना सर्वोच्चको वेबसाइटमा राखिएको छ। रिट खारेज भएसँगै राहदानी विभागले भेरिडोसलाई ठेक्का दिने गरी गरेको निर्णय र त्यसलाई सदर गर्ने सार्वजनिक खरिद पुनरावलोकन समितिको निर्णय कायम भएको छ। पासपोर्ट छपाईको ठेक्का प्रक्रियामा प्रतिस्पर्धा गरेको आइटिमियाले विभागको निर्णय विरूद्ध शुरूमा सार्वजनिक खरिद पुनरावलोकन समितिमा उजुरी गरेको थियो। समितिले पनि विभागकै निर्णय सदर गरेपछि आइटिमिया कम्पनी विरूद्ध रिट लिएर सर्वोच्च अदालत पुगेको थियो। समितिले पनि विभागकै निर्णय सदर गरेपछि आइटिमिया त्यस विरूद्ध रिट लिएर सर्वोच्च अदालत पुगेको थियो। सभामुख डीपी अर्यालले एमाले सांसद गंगादेवी श्रेष्ठको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन दिनुभएको छ। सांसद श्रेष्ठले सर्वोच्चमा आगलागी भएको घटनामा सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई जोडेर प्रश्न उठाउनु भएको थियो। संसद बैठकमा एमाले सांसद श्रेष्ठले जेएनजी विद्रोहका बेला रासोपा सभापति रवि लामिछानेको निर्देशनमा सर्वोच्चमा आगो लगाइएको र हालको आगलागी घटना समेत शंकास्पद भन्दै छानबिनको माग गर्नुभएको थियो।
5: गत भाद्र 23 र 24 गते सर्वोच्च अदालत जलाउँदा जल्न बाँकी कुन कुन फाइल रहेछ र कोठा छानी छानी फेरि आगो लाग्दैछ, त्यो के फाइल थियो र पटक पटक जल्छ? जेएनजी आन्दोलन अगाडि नै राष्ट्रसभा सभापति एवं पूर्व गृह मन्त्रीले कुन कुन फाइल चाहिँ कुन अदालतमा छ र कति नम्बर कोठामा छ त्यो जलाउनु भनेर निर्देशन दिएर जलाउँदा पनि कसरी बाँकी रहेछ र फेरि जल्दैछ? सभामुख महोदय, ती फाइलहरू के फाइल थियो र किन जलाइयो भन्ने विषयमा संसदीय छानबिन समिति बनोस् र तत्काल छानबिन होस् भन्ने माग गर्दछु। स्वतन्त्र न्यायालयमाथि सरकारको गिद्धे नजर किन लाग्दैछ सभामुख महोदय? अहिले सरकारको टार्गेट अदालत किन परिरहेको छ?
4: सांसद श्रेष्ठको आरोपप्रति रासोपा सांसद लाल विक्रम थापाले आपत्ति जनाउँदै उहाँको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्नुभएको थियो।
6: सरदी पार्टी सभापति, हाम्रो पार्टी सभापतिले जीएनजी आन्दोलन अगाडि नै अदालतमा आगो लाउने आदेश दियो भन्दै उहाँले जुन अफवाह झुटको खेती गर्नुभएको छ, यस्ता शब्दहरूलाई तत्कालै रेकर्डबाट हटाउन म माग गर्दछु।
4: सर्वोच्च अदालतले जोखिमपूर्ण अवस्था बाहेक पक्राउ परेका सबैलाई हतकडी नलाउन आदेश दिएको छ।
7: अनुसन्धानको क्रममा पक्राउ परेको व्यक्ति भाग्ने जोखिम भएमा, हिंसात्मक व्यवहार भएमा र आफू वा अरूलाई क्षति पुर्याउन सक्ने भएमा मात्र हतकडी लाउन आदेश दिएको हो। न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी र शान्ति सिंह थापाको इजलासले प्रहरी प्रधान कार्यालयको नाममा जारी गरेको आदेशमा हतकडी प्रयोग नगरी नहुने परिस्थिति देखिएमा मात्र हतकडी लगाउन भनिएको छ। सर्वोच्चले हतकडी लगाएको अभिलेख राख्न प्रहरी अधिकारीहरूको नाममा आदेश दिएको छ। सर्वोच्चले हतकडीको प्रयोग विरूद्ध परेको रिट निवेदनको अन्तिम टुङ्गो नलाग्दासम्म जो कोहीलाई मनमौजी रूपमा हतकडी नलाउन आदेश दिएको हो।
4: अब खबर फटाफट।
8: नेपालगंजको भेरी अस्पतालमा कुकुर, बिरालो, बाँदर र मुसाले घाइते पारेका बिरामीको संख्या थपिँदै गएको डेढ महिना यता कुकुरले टोकेका 885, बिरालोले टोकेका 110, बाँदरले टोकेका 40, मुसाले टोकेका 21 र सर्पले टोकेका 118 जनाको उपचार गरिएको अस्पतालको तथ्याङ्क। कोशी प्रदेशमा डेंगी संक्रमणको दर बढ्दै कोशीका 13 जिल्लामा 993 जनामा संक्रमण देखियो। झापामा 228 र ओखलढुङ्गामा 112 जनामा संक्रमण पुष्टि। झापामा मस्तिष्क ज्वरो जापानिज इन्सेफ्लाइटिस विरूद्ध आजदेखि खोप अभियान शुरू। आउँदो 15 गतेसम्म 15 वटै स्थानीय तहमा 30 वर्ष माथिका 4,85,000 खोप लगाउने लक्ष्य। साउन यता मात्रै 1,400 जनामा डेंगी पुष्टि भएपछि बागलुङमा सरकारी विज्ञ टोली परिचालन। केन्द्रको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र प्रादेशिक रोग नियन्त्रण महाशाखाबाट खटिएको 4 जनाको विज्ञ टोली बागलुङ बजारमा नमूना संकलन गर्दै। साउदी छाडेर गाई भैँसी पाल्न थालेका पर्वत जलजला 8 लस्तेका तोपबहादुर क्षेत्री काममा मस्त। 14 वटा भैँसीका दुध सहित मोही, पनिर र घिउ बेच्दा मासिक 1,00,000 रुपियाँ कमाए। र काभ्रेको पाँचखाल नगरपालिकाले दलित नवजात शिशुको आर्थिक सुरक्षाका लागि बैंक खातामा 1,00,000 जम्मा गरिदिने, जम्मा गरिएको रकम 18 वर्षसम्म झिक्न भने नपाइने।
4: अहिलेसम्मका खबर यति नै। नमस्कार, म निरा।
2: यो BFBS गोर्खा रेडियो हो।

0: कन्या समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानबहादुर शाहीले राजदूत सिफारिश प्रक्रियामाथि नै प्रश्न उठाउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता शाही
4: नेपाल सरकारले राजदूत नियुक्तिका लागि परराष्ट्र मन्त्रालय अन्तर्गत आफ्नै मापदण्ड तय गरेको छ। मापदण्डको दस्तावेज अनुसार हाल अन्तर्राष्ट्रिय वा विदेशी सहयोगबाट परिचालित कुनै पनि गैर सरकारी संस्थामा कार्यरत हुनु हुँदैन। यदि भयो भने त्यो व्यक्ति राजदूतका लागि उपयुक्त हुँदैन भन्छ। यदि यसअघि कुनै विदेशी राज्यद्वारा तलब सहितको पदमा नियुक्ति भएको भए उक्त पद छाडेको कम्तीमा 10 वर्ष पूरा भएको हुनुपर्छ। 10 वर्ष भएन भने उक्त व्यक्ति राजदूतका लागि अयोग्य ठहरिन्छ भनेर परराष्ट्र मन्त्रालयले टिओआर अर्थात् आफ्नो मापदण्ड लाग्छ। तर अब प्रश्न उठ्छ, सरकारले बनाएको मापदण्ड आफैले आफै मिच्यो। अमेरिकाका लागि प्रस्तावित राजदूत चिरञ्जन थापा अक्सफामको एसियाली क्षेत्रीय सुरक्षा सल्लाहकार रूपमा काम गरेको देखिन्छ। स्पेनका लागि प्रस्तावित राजदूत प्राप्ति शेरसन ओल्ड ब्याङ्क अन्तर्गतको आइएफसीमा कार्यरत उल्लेख छ। जर्मनीका लागि प्रस्तावित राजदूत सारु जोशी युएन ओमन लगायत अन्तर्राष्ट्रिय संस्थामा काम गरेकी छन्। ओमानका लागि प्रस्तावित पद्माची राणाको पृष्ठभूमि अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाको सहकारी केन्द्र देखिन्छ। दक्षिण कोरियाका लागि प्रस्तावित डाक्टर संगम श्रेष्ठ एसिया इन्स्टिच्युट अफ टेक्नोलोजी लगायतका अन्तर्राष्ट्रिय शैक्षिक तथा अन्य संस्थामा काम गरेका छन्। म प्रश्न गर्न चाहन्छु, सरकारले आफै नै मापदण्ड बनाएर आफ्नो मापदण्ड आफै लागू गर्न सकेको किन छैन?
3: भोटेपछि त्रिशुली बाढी र त्यसपछि गएको पहिरोबाट नेपालको पर्यटन क्षेत्रमा 52 अर्ब बढ़ीको आर्थिक क्षति भएको प्रतिवेदन पेश भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल पर्यटन बोर्डका सदस्य सहदेव धमलाको संयोजकत्वमा गठन गरेको द्रुत प्रतिकार्य टोली पर्यटन मन्त्री खड्गराज पौडेललाई द्रुत प्रतिकार्य टोलीले पर्यटन मन्त्री खड्गराज पौडेललाई बुझाएको प्रतिवेदनमा 52 अर्ब 67 करोड़ 45,76,500 बराबरको क्षति भएको उल्लेख छ। प्रतिवेदन अनुसार बाढ़ी पहिरोबाट विशेष गरी रसुवा नुवाकोट धादिङ गोर्खा लगायत क्षेत्रमा पर्यटन पूर्वाधार होटल तथा पर्यटन व्यवसाय यातायात पहुँच पदमार्ग लगायतमा ठूलो क्षति भएको छ। टोली संयोजक धमलाका अनुसार सबैभन्दा बढ़ी होटल क्षेत्रमा 19,56,04,48,000 त्यस्तै वैदेशिक पर्यटन आमदानीमा 14,60,24,64,000 र पर्यटक व्यवस्थापनमा 12,26,84,24,500 बराबरको क्षति भएको अनुमान छ। त्यस्तै सम्पदा तथा पर्यटन पूर्वाधार सवारी साधन रेस्टुरेन्ट लाङटाङ क्षेत्रमा व्यावसायिक कारोबार आन्तरिक पर्यटन राजस्व राफ्टिङ तथा क्याम्पिङ साइट ट्रेकिङ ट्रेल लगायत क्षेत्रमा क्षति भएको क्युआरटीका संयोजक धमलाले जानकारी दिनुभयो। बाढ़ी तथा पहिरोमा 1,117 जना नेपाली तथा विदेशी नागरिक प्रभावित भएका छन्। हालसम्म 310 जनाको सकुशल उद्धार गरिएको छ भने 13 जना सम्पर्कमा आएका छन्। हालसम्म 606 विदेशी र 188 जना नेपाली सहित 794 जना सम्पर्कविहीन रहेका संयोजक धमलाले जानकारी दिनुभयो। भोटेकोशी नदीमा आएको बाढ़ीबाट भएको क्षति मूल्याङ्कनका लागि राष्ट्रिय योजना आयोगले टोली खटाएको छ।
5: विपदपछिको आवश्यकता मूल्याङ्कन पीडीएनए प्रतिवेदन तयार पार्ने उद्देश्यले आयोगले प्रभावित जिल्लाका ओडावडामा तथ्याङ्क संकलनका लागि टोली परिचालन गरेको जनाएको छ। मन्त्री परिषदको गत भदौ 12 गतेको निर्णय अनुसार राष्ट्रिय योजना आयोगले काम अघि बढ़ाएको आयोगका प्रवक्ता हरिशरण पुडासैनीले जानकारी दिनुभयो। प्रवक्ता पुडासैनीका अनुसार असो 4 गतेदेखि रसुवा नुवाकोट धादिङ गोर्खा लगायत प्रभावित क्षेत्रका सम्पूर्ण पालिकाका ओडामा तथ्याङ्क संकलन शुरू गरिएको छ। तथ्याङ्क संकलनलाई व्यवस्थित र विश्वसनीय बनाउन अनलाइन पोर्टल तयार गरी ट्याब्लेट मार्फत विवरण प्रविष्ट गर्ने व्यवस्था मिलाइएको छ। बाढ़ीबाट भएको मानवीय आर्थिक सामाजिक तथा पूर्वाधार क्षेत्रको हानि नोक्सानीको विस्तृत मूल्याङ्कन वित्तीय आवश्यकता अनुमान र पुननिर्माण योजना सहितको प्रतिवेदन तयार पार्न 250 भन्दा बढ़ी कर्मचारी परिचालन गरिएको छ। प्रत्येक टोलीमा प्राविधिक प्रशासनिक र तथ्याङ्क सेवाका 1-1 जना कर्मचारी छन्। अनुगमन तथा समन्वयका लागि आयोगका कार्यक्रम निर्देशकलाई समेत स्थलगत खटाइएको छ। आयोगले प्रभावित घरधुरी स्थानीय जनप्रतिनिधि सरकारी तथा गैर सरकारी निकाय निजी क्षेत्र र समुदायलाई खटिएका टोलीलाई यथार्थ विवरण उपलब्ध गराई सहयोग गर्न समेत अपील गरेको छ।
3: जुम्लाबाट स्याउ बोकेर सुर्खेततर्फ जाँदै गरेको मालवाहक ट्रक दुर्घटना हुँदा 8 लाख बराबरको क्षति भएको छ। कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको तिलागुफा एक भिगमामा ट्रक दुर्घटना भएको हो। ट्रकमा 450 कार्टुन स्याउ रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक हिमबहादुर खत्रीले जानकारी दिनुभएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: पोखरा विमानस्थलमा हुन लागेको पहिलो नियमित अन्तर्राष्ट्रिय उडानलाई दिगो र नियमित बनाउनका लागि पर्यटन व्यवसायले छुट प्याकेज सार्वजनिक गरेका छन्। पोखराबाट कृष्ण दवाडीको रिपोर्ट।
4: पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको 3.5 वर्षपछि पहिलो पटक नियमित अन्तर्राष्ट्रिय उडानको ढोका खुलेको छ। फ्लाइ दुबईले यही असोज 7 गतेदेखि पोखरा दुबई सिधा उडान शुरू गर्न लागेपछि यहाँका व्यवसायी उत्साहित छन्। सो उडानलाई नियमित र दिगो बनाउनका लागि व्यवसायीहरूले आकर्षक प्याकेज घोषणा गरेका छन्। पर्यटनको राजधानी पोखराबाट शुरू हुन लागेको पोखरा दुबई अन्तर्राष्ट्रिय हवाई उडानलाई नियमित र दीर्घकालीन बनाउन गण्डकी प्रदेश सरकार, निजी क्षेत्र तथा पर्यटन व्यवसायी एकजुट भएर लागेका हुन्। फ्लाई दुबईको उडानबाट पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि होटल, खाना, पदयात्रा, अल्ट्रा लाइट तथा प्याराग्लाइडिङ लगायतका पर्यटकीय गतिविधिमा छुट प्याकेज सार्वजनिक गरिएको हो। होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले फ्लाई दुबईको जहाजबाट पोखरा आउने पर्यटकलाई लक्षित गरी पोखराका सबै होटलको हालको मूल्यमा 25% छुट दिइने बताउनुहुन्छ।
5: फ्लाइ दुबईलाई मात्रै प्रमोसन भन्दा पनि हाम्रो व्यवसाय प्रवर्धन गर्नका लागि पनि फ्लाइ दुबईलाई हामी प्रमोसन गर्दैछौँ पोखरेलीहरूले, र यसको सुरुवाती चरणमै हामीले चाहिँ फ्लाइ दुबईलाई 50 वटा पोखरामा रहेका तारे होटलहरू, स्टार होटलहरूको नाम लिस्ट चाहिँ मैले चाहिँ उहाँलाई उपलब्ध गराएर उहाँले आफ्नो प्रबन्धनमा हरेक देशमा उहाँले प्रबन्धन गर्ने ठाउँमा पोखराका यी होटलहरूमा चाहिँ 25% छुट अर्को सूचना नआइन्जेलसम्मका लागि 1-2-3 महिना भन्दा नि अर्को सूचना फेरि हामी ननिकालिन्जेलसम्मका लागि 4-6 महिना यसलाई सस्पेन्ड गर्नका लागि हामीले 25% डिस्काउन्ट भनेका छौँ।
4: अन्तर्राष्ट्रिय विमानस्थलको सपना देखेको 5 दशकपछि बल्ल अहिले अन्तर्राष्ट्रिय उडान शुरू हुन लागेको छ। 2032 सालमै पोखरामा विमानस्थल योजना शुरू भए पनि काम अघि बढ्न सकेको थिएन। नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य सन्तोष पोखरेल लामो प्रतीक्षापछि हुन लागेको फ्लाइ दुबईको उडानलाई सफल र नियमित बनाउनका लागि सबैको सहयोग आवश्यक छ भन्नुहुन्छ।
6: 7 दिने बेला अहिले नै आएको छ। थ्याङ्क यू फ्लाइ दुबई टिम, किनकि एउटा 2 एयरलाइन्स भएको टिम आएको छैन। यति धेरै एयरक्राफ्टहरू भएको अनि यस्तो म्यानेजमेन्टको टिम अहिले पोखरालाई विश्वास गरेर आएको छ। त्यसैले गर्दाखेरि हामी सबैले आफ्नो ठाउँबाट साथ दिनुपर्छ। यो अवसर हो, यो फेरि चुनौती त्यत्तिकै छ, हामी सबै एकजुट हुनुपर्छ। त्यसैले मेरो अनुरोध छ नेपाल टुरिज्म बोर्डको तर्फबाट, हामी कुनै 1-2 जनाले मात्र लाभ लिएर रहेका छैनौँ। सम्पूर्ण पोखरा, गण्डकी प्रदेश र समग्र नेपालको पर्यटनले नै यसबाट लाभ लिन्छ र लाभ लिनेछ।
3: रसियाका यौन जासुसको निशानामा पर्न सक्ने भन्दै बेलायती सैनिकलाई सजग गराइएको छ। बेलायती सशस्त्र बलका सैनिक विदेशमा खटिएका बेला कथित हनी ट्र्यापको जोखिममा पर्न सक्ने भन्दै सजग गराइएको हो। रक्षा विश्लेषक माइकल क्लार्कका अनुसार इस्टोनियातिर खटिन लागेका बेलायती सैनिकलाई त्यहाँ जानु अघिको प्रशिक्षणमा यौन जासुसीको जोखिमबारे सजग गराउने विषय राखिएको छ।
7: The Russians will make anything out of whatever they can, and they'll create things, they'll invent things, and so there has to be a constant process. We don't hear about it very much here in the United Kingdom, back at home, but in Estonia it's very important that the reputation of our troops remains high among the Estonian population.
3: बेलायतका प्रधानमन्त्रीले बलात्कार र यौन अपराध सम्बन्धी मुद्दा हेर्न इङ्ल्यान्ड र वेल्समा विशेष इजलास राखिने बताउनु भएको छ। विशेष इजलास गठनपछि यौन अपराधका मुद्दामा अभियोजनको दर बढाउन सहयोग पुग्ने सरकारको अपेक्षा छ। यो योजना अनुसार प्रत्येक क्राउन कोर्टमा कम्तीमा एउटा इजलास बलात्कार तथा यौन अपराधका मुद्दाका लागि छुट्याइनेछ। यो व्यवस्था महिला तथा बालिकामाथि हुने हिंसा नियन्त्रण गर्न सरकारले अघि सारेका योजनाको हिस्सा हो। रेप क्राइसिस इङ्ल्यान्ड एण्ड वेल्स की प्रमुख कार्यकारी सियारा बर्गम्यानले सरकारी घोषणाको स्वागत गर्नुभएको छ। तर यो कदम समस्या समाधानको सुरुवात मात्र भएको उहाँको टिप्पणी छ।
8: We would really like there to be universal access to free trauma-informed support at whatever stage of the journey someone's at, and actually irrespective of whether or not they decide to pursue criminal justice. But we think that that also would make a difference in helping people to remain in the system.
3: आउँदो शुक्रबारदेखि 3 दिन देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै उत्तर अण्डमान सागर तथा आसपासमा विकसित न्यूनचापीय प्रणालीका कारण आइतबारसम्म वर्षा हुने बताएको हो। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनीका एक दुई ठाउँमा अति भारी वर्षाको सम्भावना छ। महाशाखाका अनुसार मध्य प्रदेश तथा कोशी बागमती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पनि मेघगर्जन चट्याङ सहित हावाहुरी सहितको भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS कुलकर्म रेडियो हो।

0: સન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો
3: सरकारले बिजुलीमा भ्याट हटाउने भएको छ. भ्याट हटाउन ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ र अर्थमन्त्री सोनी मुवागले बीच सहमति भएको ऊर्जा मन्त्रालयले जनाएको छ. ऊर्जा मन्त्रालयका अधिकारीका अनुसार ऊर्जा मन्त्री श्रेष्ठले अर्थमन्त्री वाग्लेसँग भ्याट हटाउन प्रस्ताव गर्नुभएको थियो. अब अर्थमन्त्री वाग्लेले भ्याट हटाउने प्रस्ताव मन्त्री परिषदमा लैजाने सहमति भएको मन्त्रालयका अधिकारीको भनाइ छ. मन्त्री परिषद बैठकबाट निर्णय भएपछि भ्याट हट्नेछ. सरकारले चालू आर्थिक वर्षदेखि विद्युत भ्याट लगाउन थालेको छ. घरायसी ग्राहकका लागि 5% र औद्योगिक तथा अन्य घरायसी गैर घरायसी ग्राहकका लागि 13% भ्याट लगाउने व्यवस्था वाग्लेले गर्नुभएको हो. यो व्यवस्थाको चौतर्फी आलोचना भएसँगै सरकारले हटाउने तयारी गरेको बताइएको छ. विद्युतमा भ्याट हटाउन प्रधानमन्त्री समेत सकारात्मक देखिएको ऊर्जा मन्त्रालयका अधिकारीको भनाइ छ. प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिले जलवायुजन्य विपद व्यवस्थापन र जोखिम न्यूनीकरणका लागि नीतिगत र कानूनी सुधार गर्न सरकारलाई निर्देशन दिएको छ. समितिको बैठकले अति जोखिममा रहेका नदी तटीय र भौगोलिक बस्तीहरूको पहिचान गरी सुरक्षित ठाउँमा सार्न सरकारलाई भनेको हो. समिति सभापति समीक्षा बास्कोटा:
4: भविष्यमा बाढी पहिरो तथा अन्य जलवायु जन्य विपदबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न जोखिम पहिचान र नक्साङ्कन पूर्व सूचना प्रणाली विपद पूर्व तयारी उद्धार तथा राहत सुरक्षित स्थानान्तरण जलवायु अनुकूल तथा जोखिम न्यूनीकरण सहित समग्र मानव अधिकारको संरक्षण सम्बन्धी विद्यमान नीतिगत कानूनी तथा संस्थागत व्यवस्थाको प्रभावकारिताका सम्बन्धमा सम्बन्धित निकायबाट आवश्यक जानकारी प्राप्त गर्ने गरी समितिको आगामी बैठकहरूमा समेत आवश्यक अनुसार थप छलफल गर्ने. जलवायु परिवर्तनका कारण सृजना हुने विपदका बहुआयामिक जोखिमहरूको दीर्घकालीन तथा दिगो समाधानका लागि जलवायु न्यायको सिद्धान्तलाई पूर्ण रूपमा आत्मसात गर्दै देशका अति जोखिमयुक्त भौगोलिक क्षेत्रहरू एवं जोखिमयुक्त बस्तीहरूको वैज्ञानिक तथा प्राविधिक अध्ययन जोखिम नक्साङ्कनका आधारमा पहिचान गरी प्रभावित बस्तीहरूलाई सुरक्षित र उपयुक्त स्थानमा व्यवस्थित ढङ्गले स्थानान्तरण गर्ने नेपाल सरकारले समान हित भएका पर्वतीय तथा अति प्रभावित राष्ट्रहरूसँगको सहकार्यमा अन्तर्राष्ट्रिय न्यायिक संयन्त्र स्थापना र आवश्यकता अनुसार नयाँ सन्धि सम्झौताका लागि कूटनीतिक पहल गर्न नेपाल सरकारलाई सुझाव दिने.
3: नेपाल यातायात व्यवसाय महासंघले इन्धनको मूल्य नबढ्दासम्म चाडपर्वमा यातायात भाडा नबढाउने बताएको छ.
5: महासंघका अध्यक्ष पुण्य प्रसाद सिटौलाले आगामी एक महिनासम्म अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे पनि त्यसको मारमा उपभोक्तालाई नपार्न सरकारसँग आग्रह गर्नुभएको छ. अध्यक्ष सिटौलाले अनलाइन टिकटिङ तथा प्रविधि मैत्री यातायात प्रणाली कार्यान्वयनमा सरकारी निकायले अवरोध गरिरहेको आरोप लगाउनुभयो. प्रविधि सम्बन्धी कार्यविधि स्वीकृत भएर विभागमा पुगेको भए पनि कार्यान्वयनमा ढिलाइ भइरहेको उहाँको भनाइ छ. टिकट प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन व्यवसायीहरू तयार रहेको उहाँको भनाइ छ.
3: नेपाली कांग्रेसको वडा अधिवेशन 63 जिल्लामा सकिएको छ. केन्द्रीय महाधिवेशन अन्तर्गत अस्ति 4 गतेदेखि शुरू भएको वडा अधिवेशन 30 जिल्लामा सकिएको कांग्रेसले जनाएको हो. अब खबर फटाफट.
6: नेपालगंजको भेरी अस्पतालमा कुकुर, बिरालो, बाँदर र मुसाले घाइते पारेका बिरामीको संख्या थपिँदै गएको 1.5 महिना यता कुकुरले टोकेका 885, बिरालोले टोकेका 110, बाँदरले टोकेका 40, मुसाले टोकेका 21 र सर्पले टोकेका 118 जनाको उपचार गरिएको अस्पतालको तथ्याङ्क. कोशी प्रदेशमा डेंगी संक्रमणको दर बढ्दै कोशीका 13 जिल्लामा 993 जनामा संक्रमण देखियो. झापामा 228 र ओखलढुङ्गामा 112 जनामा संक्रमण पुष्टि. झापामा मस्तिष्क ज्वरो जापानिज इन्सेफ्लाइटिस विरूद्ध आजदेखि खोप अभियान शुरू. आउँदो 15 गतेसम्म 15 स्थानीय तहमा 30 वर्ष माथिका 4,85,000 खोप लगाउने लक्ष्य. साउन यता मात्रै 1,400 जनामा डेंगी पुष्टि भएपछि बागलुङमा सरकारी विज्ञ टोली परिचालन. केन्द्रको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र प्रादेशिक रोग नियन्त्रण महाशाखाबाट खटिएको 4 जनाको विज्ञ टोली बागलुङ बजारमा नमूना संकलन गर्दै. साउदी छाडेर गाई भैँसी पाल्न थालेका पर्वत जलजला 8 लस्तेका तोपबहादुर क्षेत्री काममा मस्त. 14 भैँसीका दुधसहित मोही, पनिर र घिउ बेच्दा मासिक 1,00,000 रुपियाँ कमाए. र काभ्रेको पाँचखाल नगरपालिकाले दलित नवजात शिशुको आर्थिक सुरक्षाका लागि बैंक खातामा 1,00,000 जम्मा गरिदिने, जम्मा गरिएको रकम 18 वर्षसम्म झिक्न भने नपाइने।
3: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: भोटेकोशी बाढीबाट नेपालको पर्यटन क्षेत्रमा 52 अर्ब भन्दा बढीको क्षति भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल पर्यटन बोर्डका सदस्य सहदेव धमालाको संयोजकत्वमा गठन गरेको द्रुत प्रतिकार्य टोलीले पर्यटन मन्त्री खड्गराज पौडेललाई बुझाएको प्रतिवेदनमा 52 अर्ब 67 करोड 45,76,500 बराबरको क्षति भएको उल्लेख छ। प्रतिवेदन अनुसार बाढी पहिरोबाट विशेष गरी रसुवा, नुवाकोट, धादिङ, गोर्खा लगायत क्षेत्रमा पर्यटन पूर्वाधार, होटल तथा पर्यटन व्यवसाय, यातायात, पहुँच, पदमार्ग लगायतमा ठूलो क्षति भएको छ। टोली संयोजक धमालाका अनुसार सबैभन्दा बढी होटल क्षेत्रमा 19 अर्ब 56 करोड 4,48,000, त्यस्तै वैदेशिक पर्यटन आमदानीमा 14 अर्ब 60 करोड 24,64,000 र पर्यटक व्यवस्थापनमा 12 अर्ब 26 करोड 84,24,500 बराबरको क्षति भएको अनुमान छ। त्यस्तै सम्पदा तथा पर्यटन पूर्वाधार, सवारी साधन, रेस्टुरेन्ट, लाङटाङ क्षेत्रमा व्यावसायिक कारोबार, आन्तरिक पर्यटन, राजस्व, राफ्टिङ तथा क्याम्पिङ साइट, ट्रेकिङ ट्रेल लगायत क्षेत्रमा क्षति भएको धमलाले जानकारी दिनुभयो। बाढ़ी तथा पहिरोमा 1,117 जना नेपाली तथा विदेशी नागरिक प्प्रभावित भएका छन्। हालसम्म 310 जनाको सकुशल उद्धार गरिएको छ भने 13 जना सम्पर्कमा आएका छन्। हालसम्म 606 विदेशी र 188 जना नेपाली सहित 794 जना सम्पर्कविहीन रहेका संयोजक धमलाले जानकारी दिनुभयो। सर्वोच्च अदालतले जर्मन कम्पनी भेरिडोसलाई पासपोर्ट छपाईको ठेक्का दिने राहदानी विभागको निर्णय सदर हुने गरी फैसला गरेको छ। फ्रान्सेली कम्पनी आइटिमियाले भेरिडोसलाई ठेक्का दिने निर्णय विरूद्ध दायर गरेको रिट सर्वोच्चले खारिज गरेको हो। न्यायाधीशहरू कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले आइटिमियाको रिट खारिज गर्ने फैसला गरेको सूचना सर्वोच्चको वेबसाइटमा राखिएको छ। रिट खारिज भएसँगै राहदानी विभागले भेरिडोसलाई ठेक्का दिने गरी गरेको निर्णय र त्यसलाई सदर गर्ने सार्वजनिक खरिद पुनरावलोकन समितिको निर्णय कायम भएको छ। पासपोर्ट छपाईको ठेक्का प्रक्रियामा प्रतिस्पर्धा गरेको आइडिमियाले विभागको निर्णय विरूद्ध शुरूमा सार्वजनिक खरिद पुनरावलोकन समितिमा उजुरी गरेको थियो। समितिले पनि विभागकै निर्णय सदर गरेपछि आइडिमिया त्यस विरूद्ध रिट लिएर सर्वोच्च अदालत पुगेको थियो। शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाई कार्यवाही गर्ने भएको छ। शिक्षा मन्त्री सस्मित पोखरेलले शिक्षक राजनीतिक गतिविधिमा लागेको विषय सामाजिक सञ्जालबाट बाहिरिएपछि राजनीतिक गतिविधिमा संलग्न हुने शिक्षकलाई कार्यवाही गर्न निर्देशन दिनुभएको हो। साथै मुलुकभरका विद्यालयमा शिक्षकको राजनीतिक गतिविधिलाई निगरानी गर्न पनि मन्त्री पोखरेलले निर्देशन दिनुभएको छ। यसैबीच शिक्षा विकास तथा समन्वय एकाई बैतडीले राजनीतिक दलका कार्यक्रममा शिक्षकहरूको सहभागिताबारे निगरानी गर्न स्थानीय तहहरूलाई निर्देशन दिएको छ। भोटेकोशी नदीमा आएको बाढीबाट भएको क्षति मूल्याङ्कनका लागि राष्ट्रिय योजना आयोगले टोली खटाएको छ।
4: विपदपछिको आवश्यकता मूल्याङ्कन पीडीएनए प्रतिवेदन तयार पार्ने उद्देश्यले आयोगले प्रभावित जिल्लाका ओडावडामा तथ्याङ्क संकलनका लागि टोली परिचालन गरेको जनाएको छ। मन्त्री परिषदको गत भदौ 12 गतेको निर्णय अनुसार राष्ट्रिय योजना आयोगले काम अघि बढाएको आयोगका प्रवक्ता हरिशरण पुडासैनीले जानकारी दिनुभयो। प्रवक्ता पुडासैनीका अनुसार असोज 4 गतेदेखि रसुवा, नुवाकोट, धादिङ, गोर्खा लगायत प्रभावित क्षेत्रका सम्पूर्ण पालिकाका ओडामा तथ्याङ्क संकलन शुरू गरिएको छ। तथ्याङ्क संकलनलाई व्यवस्थित र विश्वसनीय बनाउन अनलाइन पोर्टल तयार गरी ट्याब्लेट मार्फत विवरण प्रविष्ट गर्ने व्यवस्था मिलाइएको छ। बाढीबाट भएको मानवीय, आर्थिक, सामाजिक तथा पूर्वाधार क्षेत्रको हानि नोक्सानीको विस्तृत मूल्याङ्कन, वित्तीय आवश्यकता अनुमान र पुननिर्माण योजना सहितको प्रतिवेदन तयार पार्न 250 भन्दा बढी कर्मचारी परिचालन गरिएको छ। प्रत्येक टोलीमा प्राविधिक, प्रशासनिक र तथ्याङ्क सेवाका 1-1 जना कर्मचारी छन्। अनुगमन तथा समन्वयका लागि आयोगका कार्यक्रम निर्देशकलाई समेत स्थलगत खटाइएको छ। आयोगले प्रभावित घरधुरी, स्थानीय जनप्रतिनिधि, सरकारी तथा गैर सरकारी निकाय, निजी क्षेत्र र समुदायलाई खटिएका टोलीलाई यथार्थ विवरण उपलब्ध गराई सहयोग गर्न समेत अपील गरेको छ।
3: पोखरामा सञ्चालित पद्म नर्सिङ होमको सैया थपका विषयमा आर्थिक सौदाबाजीमा जोडिएका गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर युवानिधि बसौलालाई जिम्मेवारीबाट हटाइएको छ। पोखरा नदीपुरमा सञ्चालित 50 सैयाको पद्म नर्सिङ होमलाई 100 सैयाको अनुमति दिने विषयमा भएको आर्थिक सौदाबाजीमा प्रदेश सरकारका निवर्तमान स्वास्थ्य मन्त्री एवं नेकपा एमाले संसदीय दलका सदस्य लक्ष्मण बहादुर पाण्डे, उनका स्वकीय सचिव यादव पौडेल र मन्त्रालयका सचिव बसेवाला जोडिएको विषय सार्वजनिक भएपछि घटनाको छानबिनका लागि प्रदेश सरकारले 3 सदस्यीय समिति गठन गरेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: एमाले अध्यक्ष केपी ओलीले मुलुक फाँसी बाततिर गइरहेका बेला उल्टै नेतृत्वमाथि आक्रमण गरेको भन्दै नेताहरूको झाँको झार्नु भएको छ। वर्तमान सरकार बनेको दिनदेखि नै एमालेमाथि खनिएको बेला नेताहरूले उल्टै नेतृत्वको आलोचना गरेको भन्दै ओलीले केन्द्रीय कमिटि बैठकमै आक्रोश पोख्नु भएको हो। अब पार्टीभित्रको अराजकता नियन्त्रण गरिने चेतावनी समेत उहाँले दिनुभएको छ।
4: निरन्तरता हो भनेरै बुझ्नु। यति बेला त हामी माथिको यस फासीवादी हमलाको प्रतिकार गर्न एकजुट भएर अगाडि बढ्नु पर्थ्यो, तर पार्टीभित्रै केही व्यक्ति र तत्त्वहरू पार्टीभित्र समस्या सिर्जना गर्न उद्धत भए। मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो यस्ता कुराहरू बोल्ने, को न्यायाधीश? तपाईँ पार्टीमा हुनुहुन्छ भने पार्टीभित्र छलफल गर्नुहोस्, कमिटीमा छलफल गर्नुहोस्, राय राख्नुहोस्। बाहिर गएर जङ्घसाई गर्ने, पार्टीको प्रतिष्ठा कमजोर पार्ने, विपक्षीको मनोबल उठाउने यस्तो अराजकतालाई नियन्त्रण गरेर पार्टीलाई अनुशासित र एकताबद्ध बनाएर अगाडि बढाउनु पर्ने परिस्थिति सृजना भएको छ।
3: यसैबीच नेकपा एमालेका नेता ईश्वर पोखरेलले अध्यक्ष केपी ओलीलाई मार्ग प्रशस्त गर्न सुझाउनु भएको छ। केन्द्रीय कमिटी बैठकलाई पत्र लेख्दै